0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: California Extreme Energy Drink.
1: Extreme Energy Drink.
2: Time check. अहिले ठीक 6 बजेको छ.
3: Extreme Energy Drink. Taste the difference. Feel the energy.
4: मर्सिंग दे पिम 95 मेगाहर्ट्ज.
5: नमस्कार तथा सुप्रभात. काया कैरनमा तपाईलाई साथी भोजेन्द्र बस्नेत सँगै मिलन तिमिल सिन्हाको स्वागत छ. काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ.
6: आज 2083 साल भदौ 27 गते शनिबार, सन 2026 सेप्टेम्बर 12 तारीख भदौ शुक्ल पक्षको प्रतिपदा तिथि.
7: काया कैरन का साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लीट पाइपिंग सोल्युसन्स.
5: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट.
6: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध. प्रभावित बाल बालिकाको पठन पाठन कसरी शुरू गर्ने भन्नेमा अन्यल.
5: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न. बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस.
6: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा. ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र.
5: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष. खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी.
6: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने. नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज.
9: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
10: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
9: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
10: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ.
9: तपाईँको सपना हाम्रो जिम्मेवारी. भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं.
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
9: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5422-4
11: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्. जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्.
12: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म.
11: साझा पृथ्वी साझा दायित्व. जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ.
12: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ.
11: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी.
12: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं.

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: काया कैरनमा अब खबरको सिलसिला भोटे कोशी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र दारिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरूद्ध छ शिक्षा मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित बनेका छन् बाढ़ीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन् 20 विद्यार्थी र 2 शिक्षकको भने शव फेला परेको छ शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन् यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन बाढ़ीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन शुरू गरिएको छ तर बाढ़ीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढ़ाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन् शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढ़ी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाई केन्द्र सीएलसी निर्माण गरेको दावी गरेको छ मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20 नुवाकोटमा 16 धादिङमा 12 तनहुँमा 3 र गोर्खामा 2 सिकाई केन्द्र निर्माण गरिएको बताउनुभयो तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाई केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ
4: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन् स्वास्थ्य शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाई छ दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने महिलाले सड़कमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो यो क्रूर अमानवीय र अपराधी काम हो उहाँले भन्नुभयो निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन् यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्यकर्मी र कर्मचारी दोषी त छन् नै नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्रनारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 जनालाई निलम्बन गरेको छ खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ
3: गएको फागुनमा मध्य पूर्वमा द्वन्द चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिण्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो, तर पछि विस्तारै सहज हुन थालेको भन्दै असार 31 गतेदेखि सरकारले पूरा सिलिण्डर ग्यास वितरण शुरू गर्यो, तर त्यस यता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढ़ी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेको

0: लागि राखिएका 1226 थान ग्यास सिलिण्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी दुई दिनमा 1226 थान सिलिण्डर बरामद भएको हो। काया कैरनमा बाढ़ीपछि नुवाकोटका बेलकोट गढ़ी र विदुरको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपड़ा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: भर्ना खुल्यो।
9: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
9: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत
2: गर्यौं। यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढ़ीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढ़ीबाट सबैभन्दा बढ़ी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,000,

0: 156, धादिङको बेनीघाट रोहाङका 1149 र नुवाकोटको किस्पाङका 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढ़ीको 17 दिन बितिसक्दा पनि यकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुंगो लाग्न सकेको छैन। बाढ़ी प्रभावित नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे सोधी खोजी गर्दै हुनुहुन्छ साथी महेश केवाली।
1: नुवाकोटको विदुर नगरपालिकामा 394 जना बेपत्ता रहेको तथ्याङ्क छ। 1710 घर प्रभावित भएका छन्, जसमध्ये 1380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झण्डै 22 किलोमिटर सड़क खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढ़ी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गी पुल बाढ़ीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैंकमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झण्डै 1800 जना बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
2: अब कहाँ लगाएर राख्नु, जस्तो जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले क्षति पुऱ्याएको छ, अब त्यो ठाउँमा उहाँलाई राख्ने सम्भावना छैन होइन। त्यो भएको कारणले गर्दा उहाँहरूलाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
1: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झण्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 संचालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बाल बालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
3: मेन समस्या नै पीड़ितहरूको व्यवस्थापन अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा स्थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो होइन, त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूर्जा दिने घोषणा गरेर पूर्जा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, त्रिपरिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलाना ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलाना ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
4: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22-28 अमेरिकाको न्यूयोर्कमा हुने 81 महासभाको उच्चस्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज आठमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ भन्ने छ। संयुक्त राष्ट्रसंघका अनुसार 81 महासभा सेप्टेम्बर 8 शुरू भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्चस्तरीय छलफल भने सेप्टेम्बर 22 शुरू हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको नवयुवा आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता बारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कृषि मन्त्र नार्क्ससँग। बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको।
2: नदीको जोखिम कहाँ पानी देखिनु र धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
3: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
3: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण
5: भयो। 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुबा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या झण्डै 90 लाखजना छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बाबुसँग नबसेको तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको हो। कार्यालयका निर्देशक पृथ्वी विजय राज सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुबासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढ़ाएको बताउनुभयो। आमा बुबाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटी वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
4: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झण्डै 4,500 वर्ष अघि नै मार्का विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यसबेला नै सिरियाका मानिसहरू फरक ताप परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यसबेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र मन्द ताप र चिल्लो पदार्थ जाँच गरेर

0: एसियन कपको फाइनलमा आज नेपाल सभा 7 बजेतिर हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 को एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। 2023 को फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। 2023 को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टीम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा हुनेछ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लीगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम ठूलो पानी भने परेको छैन।
0: नेपालमा सड़क, विमानस्थल लगायत ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ़ विमानस्थल लगायत ठूला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानूनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
1: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शंकर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिंगापुरबाट बितिसक्दा पनि कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर सम्वाद गर्न मान्नु भएको छैन। दुई नेताबीच सम्वाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना।
0: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि चुनाव आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदनले औल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 वटा ओडामा अतिक्रमण भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारलाई बाटो खुलेको छ।
1: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। शुरूमा निश्चित 25 वटा म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खड़ा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
0: तिब्बती क्षेत्रबाट भोटेपछि हुँदै त्रिशुली नदीमा आएको हिम बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ रूपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भोटेपछि हिमबाढ़ी क्षति मूल्यांकन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन हिम चट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढ़ीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड़ 65,76,500 बराबरको क्षति पुगेको छ।
1: अब पालो उखानको
0: मित भन्दा हित ठूलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: भोटेकोशी बाढ़ी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध, प्रभावित बाल बालिकाको पठन पाठन कसरी शुरू गर्नु भन्नेमा अन्यल,
1: सड़क पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
0: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र।
1: सिरियामा झण्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी।
0: र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने। नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सप्तरीमा सड़क पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढ़िरहेका छन्। सड़कमा छेदै रेकिन नहोस्, सरकारले प्रसूति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
2: आमा ए आमा खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 मा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: रिबन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक फोडेल। बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665-20-497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञ द्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: नमस्कार, रेडियो मर्संगदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्संगदी .org मा बिहान 6:35 बजेको मर्संगदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोटिकुसी बाढ़ी पीड़ितको राहत तथा पुनस्थापनाका लागि लमजुङको तमु समुदायबाट 14,45,000 सहयोग। 4 दशक बढ़ी शिक्षण सेवामा समर्पित नानुमाया पराजुलाई लीलाई सम्मान सहित विदाय। कुशी औंसीमा सर्वोदय सेवा आश्रमलाई विभिन्न व्यक्ति तथा संस्थाबाट नगद तथा खाद्यान्न सहयोग। र बेसी शहरमा प्राथमिक उपचार सम्बन्धी 3 दिने तालिम शुरू, सुन्दर बजारका 25 जना सहभागी।

0: अब समाचार विस्तारमा लमजुङको बेसी शहर क्षेत्रमा बसोबास गर्दै आएका गुरूङ तमु समुदायका विभिन्न समाज तथा समूहहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 14,35,572 रूपियाँ सहयोग गरेका छन्। तमु हिउँला सोझदी गुरूङ राष्ट्रिय परिषद बेसर इकाईको पहलमा बेसर क्षेत्रका 17 तमु आमा बाबा समूहबाट उक्त रकम संकलन गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। संकलित रकम मध्ये ठान्तीटोल तमु आमा तथा बाबा समूहले 3,24,775 रूपियाँ, मणंगे चौतरा तमु आमा समूहले 1,25,000 रूपियाँ, सेरा तमु बाबा तथा आमा समा सेवा समाजले 1,47,155 रूपियाँ र प्रगति टोल तमु सामुदायिक छोजदीले 1,39,245 रूपियाँ सहयोग गरेका छन्। त्यस्तै 14 खोला तमु समाजबाट 1,21,160 रूपियाँ, बेसी शहर नगरपालिका नौगा 14 फाई लेम तमु समाजबाट 1,00,000, बिमदाले 1,11,111 रूपियाँ, पौसुको गाथर घनपोखरा तमु समाजले 1,00,000 रूपियाँ र बिमदा बेसी शहर तमु समाजले 91,011 रूपियाँ सहयोग गरेको तमु हिउँला छोजदी बेसर इकाईको कोषाध्यक्ष पूर्ण सिंह गुरूङले जानकारी दिनुभयो। मालिङ तमु समाजले 71,500, नहादा टोल नाम समाज बेसी शहरले 40,555, सहजी टोल तमु आमा बाबा समूहले 40,305, दूधकौरी तमु समाजले 28,200, तमु हिउँला छोजदी बेसर इकाई र भुजुङ तमु समाजले 20,000 रूपियाँ सहयोग गरेका छन्। यसै गरी उत्तर कन्या तमु समाजले 15,555, माझगाउँ लाकुरी बोर्ड चिसापानी हिले तमु समाजले 15,000 र पुमा गाउँ तमु समाजले 10,000 रूपियाँ सहयोग गरेका छन्। तमु समुदायबाट संकलित उक्त रकम बिहिबार नै प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको छोजदीका सचिव कृष्ण घरेले बताउनुभयो। विपदका बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले समुदाय स्तरबाट रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो। लमजुङको राइनस नगरपालिका 5-3 पिप्ले स्थित श्री शिशु विद्याश्रम माध्यमिक विद्यालयकी प्रधान अध्यापक तथा नेपाल शिक्षक महासंघ राष्ट्र समितिका सह अध्यक्ष नानुमाया पराजुलेलाई 40 वर्ष 5 महिना 2 दिन लामो शिक्षण सेवापछि सम्मानसहित विदाय गरिएको छ। शिक्षण पेशाको 32 वर्ष 5 महिना 14 दिन श्री शिशु विद्याश्रम माध्यमिक विद्यालयलाई समर्पित गर्नुभएकी पराजुलेले 26 वर्ष 18 दिन विद्यालयको प्रधान अध्यापकको जिम्मेवारी सम्हाल्नुभयो। आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा समर्पित गर्दै 4 दशक भन्दा लामो समय विद्यार्थी विद्यालय र शैक्षिक क्षेत्रमा विकासमा पुर्याउनु भएको योगदानको कदर र उच्च सम्मानका साथ उहाँलाई बिहिबार विदाय गरिएको हो। पराजुलीको अनिवार्य अवकाशको अवसरमा विद्यालय परिवारले आयोजना गरेको सम्मान सहितको विदाय कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, पूर्व विद्यार्थी, शैक्षिक व्यक्तित्व, आमा समूह, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छकहरूको उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रामशाली नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा रायनस नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल, शिक्षा शाखाका प्रमुख पूर्ण बहादुर नेपाली, रायनस पाण्डका वडाध्यक्ष शंख बहादुर सार्की, मेघ बहादुर भण्डारी, विद्यालयका पूर्व अध्यक्ष रामचन्द्र भट्ट लगायतले शैक्षिक क्षेत्रमा पराजुलीको योगदानको चर्चा गर्दै उहाँको सुखद समृद्धि पूर्ण सेवा निवृत्त जीवनको शुभकामना व्यक्त गरेका थिए। विद्यालयका शिक्षक पदम पोखरेले सञ्चालन गर्नुभएको कार्यक्रममा शिक्षक विद्यालयका निमित्त प्रधानाध्यापक देव गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो। विद्यालयको तर्फबाट पराजुलीलाई दोसल्ला उडाएर अबिर अर्पण सहित दुभोको माला गरूवा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। पञ्चे बाजा सांस्कृतिक कार्यक्रम सहित विद्यालय परिवार, शिक्षक वर्ग, विद्यार्थी व्यवस्थापन समिति, अभिभावक, विभिन्न आमा समूहको छुट्टा छुट्टै सम्मान बीच पराजुलीलाई विदाय गरिएको हो। शिक्षण पेशामा मात्र सीमित नरही उहाँले शिक्षकका पेशागत अधिकार, शैक्षिक सुधार तथा शैक्षिक आन्दोलनमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ। शैक्षिक आन्दोलनमा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी पराजुली हाल नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह अध्यक्ष समेत हुनुहुन्छ। लामो समयको शिक्षण अनुभव र शैक्षिक क्षेत्रमा पुर्याएको योगदानका कारण उहाँ शिक्षा क्षेत्रकी अनुभवी तथा प्रतिबद्ध व्यक्तित्वको रूपमा लिइन्छ। शिक्षण पेशाप्रतिको निरन्तर समर्पण, विद्यार्थी प्रतिको जिम्मेवारी र शैक्षिक अधिकारका लागि आवाज उठाउने उहाँको यात्राले नयाँ पुस्ताका शिक्षकहरूलाई समेत प्रेरणा प्रदान गरेको छ। रसुवा लगायतका जिल्लामा भाद्र 10 गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सुन्दरबजार तमु समाजले आर्थिक सहयोग गरेको छ। साङदो पल्री बौद्ध गुम्बा तथा गुरूङ समाज सुन्दरबजार तमु समाज सुन्दरबजार लम्सुङको पहलमा समाजका दाजुभाइ तथा दिदीबहिनीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 1,26,710 रूपियाँ सहयोग गरिएको छ। समाजले संकलन गरेको उक्त रकम भदौ 25 गते नेपाल बैंक लिमिटेड सुन्दरबजार शाखामा प्रधानमन्त्री दैवी प्रकोप राहत कोष एकमुष्ट जम्मा गरी सहयोग गरेको जनाएको छ। प्राकृतिक विपदका कारण प्रभावित तथा पीड़ित परिवारलाई राहत पुर्याउने उद्देश्यले समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको कुशी औंसी तथा औंसीको अवसरमा सर्वोदय सेवा आश्रम धर्मनाथधाममा पितृभक्त श्रद्धालु भक्तजन तथा विभिन्न संघ संस्थाबाट नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ। कुशी औंसीका दिन विभिन्न महानुभावले आश्रममा रहेका वृद्ध वृद्ध आमा बुवाका लागि नगद तथा खाद्यान्न सहयोग गर्नुका साथै धर्मनाथ धाम दर्शन र सर्वोदय सेवाश्रमको अवलोकन गरेका छन्। सहयोग गर्नेमा रायनस नगरपालिका एक भंगेरी निवासी सुखबहादुर धन कौलीले 10,100 रूपियाँ, सुन्दरबजार नौ भोटेवड़ा निवासी सबिना ठकुरीले 11,555 रूपियाँ र भानु नगरपालिका तीन खहरी निवासी कुलबहादुर बानियाको परिवारले 12,500 रूपियाँ सहयोग गरेका छन्। त्यस्तै आईएमई लाइफ इन्सुरेन्स सुन्दरबजार शाखाबाट खाद्यान्न लगायतका सामग्री प्राप्त भएको छ। सेवाश्रमका अनुसार उक्त दिन 45 वटा समूहगत पारिवारिक तथा व्यक्तिगत रूपमा आएका श्रद्धालुबाट सहयोग प्राप्त भएको हो। रसिदबाट गरी 68,840 रूपियाँ नगद संकलन भएको छ। यसै गरी 300 केजी चामल, दाल, तेल, आलू, चिनी, चिया, मसला, जुस, बिस्कुट, फलफूल लगायतका खाद्यान्न तथा जिन्सी सामग्रीको सहयोग प्राप्त भएको छ। राइनस, फानु, पालुङटार, सुन्दरबजार नगरपालिका लगायतका विभिन्न स्थानबाट आएका भक्तजनले आश्रम पुगेर दान तथा अवलोकन गरेको आश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। तपाईले सुन्दै हुनुहुन्छ मर्संगी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 98,560,74,486।
4: तेरो बाउले यो राखेर 1,50,000 रूपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
6: तपाईँको छलमय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
7: नाम चाहिँ के लेखेको रहेछ
6: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
8: तेरो बाउले यत्रो ठुलो कुरामा सवाल लुकाएछ हैन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
5: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छस्? तिम्रो यो चर्ती कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई?
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राई माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो, ठ्याक्कै दिलीप राई माझी जस्तै।
10: दिलीप राई माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497398।
12: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्छौ।
13: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
12: थप जानकारी लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
8: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
14: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
8: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
15: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
8: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
15: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
16: बेसीचार नगरपालिका आठ नारायण स्थानमा मुख्य कार्यालय रही वित्तीय कारोबार गर्दै आएको संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले फुटेको सिबारीबाट प्रभावित परिवारको राहत तथा पुनस्थापनाका लागि 55,555 रूपियाँ आर्थिक सहयोग गरेको छ। साकोसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। भुटेको सिबारीका कारण प्रभावित भएका परिवारहरूलाई विपदको यस कठिन परिस्थितिमा शीघ्र राहत तथा पुनस्थापनामा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको सहकारीका प्रबन्धक अनिल गुरूङले बताउनुभयो। विपत्तिको सामना एक्लैले गर्न सम्भव नहुने भएकाले संकटका बेला सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो। राष्ट्रिय प्रतिको आफ्नो कर्तव्य बोध गर्दै विपदमा परेका नागरिकको पीड़ामा मलम लगाउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको सहकारीका अध्यक्ष नेत्रमान गुरूङको भनाई छ। सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सामाजिक कार्यमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ। लमजुङको विश्व नगरपालिका आरस्थित लक्ष्मी नारायण मन्दिर संरक्षण तथा सुधार समितिले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 51,111 रूपियाँ सहयोग गरेको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले समितिले उक्त रकम सहयोग गरेको हो। विपदको सुखद दुखद यस घड़ीमा बाढ़ी पीड़ित परिवारप्रति एकबद्धता जनाउँदै राहत तथा उद्धार कार्यक्रममा आफ्नो तर्फबाट सहयोग गरिएको समितिले जनाएको छ। समितिले विपदका बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्व वहन गर्नु सबैको साझा दायित्व रहेको बताएको छ। विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर लमसुङको बेसरमा प्राथमिक उपचार सम्बन्धी तालिम शुरू भएको छ। नेपाल रोडका सोसाइटी लमसुङ जिल्ला शाखाको आयोजनामा शुक्रबारदेखि तालिम शुरू भएको हो। तीन दिनसम्म सञ्चालन हुने तालिममा सुन्दरबजार नगरपालिका अन्तर्गतका 5 वडाका उपशाखाबाट 25 जनाको सहभागिता रहेको छ। विपदको समयमा उद्धार तथा प्राथमिक उपचारका लागि आवश्यक ज्ञान सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको उद्घाटन नेपाल रेडको सोसाइटी लमसुङ जिल्ला शाखा सभापति ऋषिराम घिमिरेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा रेडक्रसका प्रदेश कोषाध्यक्ष नारायण घिमिरेले विपदको अवस्था उद्धार तथा प्राथमिक उपचारका लागि दक्षता हासिल गर्न तालिम उपयोगी हुने बताउनुभयो। उहाँले विपदका बेला घाइते तथा प्रभावित व्यक्तिलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन आवश्यक सिप तालिमबाट प्राप्त हुने बताउनुभयो। जिल्ला सभापति ऋषिराम घिमिरेले तालिमबाट सिकेको ज्ञान सिप र क्षमतालाई व्यवहारमा प्रयोग गर्दै विपदमा परेका व्यक्तिको उद्धारमा सहयोग गर्नु नै रेडक्रसको मूल्य मान्यता रहेको बताउनुभयो। कार्यक्रमको सहजीकरण रेडक्रसको जिल्ला शाखा कर्मचारी श्रीकान्त घिमिरेले गर्नुभएको थियो। तालिम अवधिभर सहजकर्ता विमला पौडेल, जिल्ला सभापति ऋषिराम घिमिरे र जिल्ला शाखा कर्मचारी श्रीकान्त घिमिरेले प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासतर्फ प्रशिक्षण दिनु भएको छ। तालिममा सहभागीलाई विपदको समयमा घाइते तथा प्रभावित व्यक्तिलाई तत्काल आवश्यक प्राथमिक उपचार प्रदान गर्ने, उद्धारमा सहयोग गर्ने तथा सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्ने विषयमा अभ्यास गराएको आयोजकले जनाएको छ।

0: विष्णुनगर पालिका 10 खासुर गाउँ स्थित खसुरोदी युवा क्लबले फुटेको सिवारीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि 30,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबले बाढ़ीबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरेको हो। विपदको समयमा प्रभावित नागरिकको साथमा उभिनुपर्छ भन्ने भावनाका साथ क्लबले सहयोग रकम जुटाएको जनाएको छ। क्लबका पदाधिकारी तथा सदस्यहरूले बाढ़ीबाट प्रभावित परिवारको पीड़ामा केही राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको बताएका छन्। क्लबले आगामी दिनमा पनि आवश्यकता अनुसार सामाजिक तथा मानवीय कार्यमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ। भोटेकोसीमा आएको बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न संघ संस्था क्लब तथा समुदायबाट प्रभावित परिवारका लागि राहत तथा सहयोग जुटाउने क्रम जारी रहेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी विशिष्टहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: भोटेपछि बाढ़ी पीड़ितको राहत तथा पुनस्थापनाका लागि लमजुङका तमु समुदायबाट 14,45,000 सहयोग, 4 दशक बढ़ी शिक्षण सेवामा समर्पित नानुमाया पराजुलेलाई सम्मान सहित विदाई, कुस्याउसीमा सर्वोदय सेवा आश्रमलाई विभिन्न व्यक्ति तथा संघ संस्थाबाट नगद तथा खाद्यान्न सहयोग, र बेसी शहरमा प्राथमिक उपचार सम्बन्धी 3 दिने तालिम शुरू, सुन्दर बजारका 25 जना सहभागी। बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका आज, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 7 बजेको छ।
7: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: कार्यक्रम रंग रंग
1: रेडियोमा रचनासँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंगभित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 MHz।
2: नमस्कार साहित्यिक मित्रहरू, सदाचारै शनिबार 7 बजेदेखि प्रसार हुने कार्यक्रम रंगरसमा विगतको समय चाहिँ आज पनि तपाईहरुको माझमा एउटा छुट्टै नयाँ कोसिली लिएर उपस्थित भइसकेको छु। कार्यक्रम रंगरस तपाईहरुको आफ्नै कार्यक्रम भएकोले यहाँहरुको सुझावको अपेक्षा राख्दै कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। आदरणीय मित्रहरू, यहाँहरुलाई मैले जानकारी गराइसकेको छु, हरेक हप्ता प्रसारण हुने कार्यक्रम रंगरसमा यहाँहरुलाई कविता विधा आलेखहरू विभिन्न किसिमका स्रष्टासँगको कुराकानी विभिन्न किसिमको समसामयिक विषयवस्तुहरू हामीले प्रसारण गर्ने भन्ने बाचा गरेका छौं। आज पनि तपाईहरुको सम्ममा म एकजना स्रष्ट साहित्य जो नारी उन्मुक्ति र महिला सशक्तिकरणका बारेमा आफ्ना कलमहरू सधैँ चलाइरहनुहुन्छ चलाइरहनुभयो, उहाँको बारेमा आज म उहाँसँग छोटो केही अन्तर्वार्ताहरू लिने जमर्को गरिरहेको छु, जसलाई लिस्नु साहित्यिक मञ्च लमजुङले 2083 को लिस्नु कवि सम्मानबाट समेत सम्मान गरेको छ। यसै सन्दर्भमा म आज उहाँसँग यो वार्तालाप सुरु गर्न चाहन्छु। आदरणीय साहित्यकार एवं आदरणीय दिदी, सबभन्दा पहिला मेरो नमस्कार।
3: नमस्कार छ।
2: आज हामी यो कार्यक्रम रंगरसमा तपाईँलाई यहाँ निम्त्याएका छौं। यो स्टेशनमा बसेर आज म तपाईँसँग केही साहित्य सम्बन्धी केही चर्चा परिचर्चा खुल्दुलीहरू प्रस्तुत गर्न चाहन्छु। सायद तपाईँलाई अब लाग्न सक्छ जीवनभरि त आफ्ना कलमहरू तपाईँले नारी मुक्ति र सशक्त आन्दोलन क्रान्तिको बाटो रोजेर समाज परिवर्तनको रूपरेखा कोर्नका लागि जुन कलमहरू उद्याउनुभयो यहाँको यो सराहनीय कार्यले नै लिस्ने साहित्यिक मञ्च लम्जुङले म त्यसको संस्थापक पनि म तपाईँलाई सबभन्दा पहिला यही साहित्य परिवेशमा रहेर केही प्रश्नहरू आज म सोध्न गइरहेको छु। विशेष गरी पहिला आफ्नो परिचयबाट दिदीले श्रेष्ठ साहित्यहरूमा कार्यक्रम सुरु गरिदिनु न अनुरोध गर्छु।
3: नमस्कार, म कमला केसी, पत्रकार र साथै साहित्यप्रति रुचि पनि रहेको छ।
2: ठिकै छ दिदी, आदरणीय दिदी, हाम्रो सम्मानित व्यक्तित्व साहित्य साधनामा लाग्नुहुने अग्रज दिदीलाई यहाँले साहित्यमा लाग्ने प्रेरणा विशेष गरी कहाँबाट पाउनुभयो अनि किन लाग्नुभयो, यसबाट के फाइदा बेफाइदा जीवनका अनुभूति के बताइदिनुहुन्छ कि?
3: साहित्यमा लाग्नु हरेक मानव जाति साहित्य अनुरागी हुन्छ। एउटा साहित्यमा सक्रिय भएर सृजनात्मक तर्फ उन्मुख हुन्छ भने कोही साहित्य श्रवण गरेर पनि आनन्दको अनुभूति लिने हुन्छ। साहित्य बेगरको त मान्छे हुँदैन जस्तो लाग्छ,
2: कोही लेखेर साहित्यमा कोही सुन्नमा होइन।
3: त्यसकारण म पनि हामी बालकालमै बच्चाहरूलाई सुताउँदाखेरि लोहोरी गाउने भन्छन्, त्यो लोहोरी पनि साहित्य अन्तर्गत पर्छ। त्यही लोहोरी अन्तर्गत अझै बालापनमा जो आमाहरू हुनुहुन्न थुरो हुन्छ, बच्चा भनेको आमाको स्तन चुस्दै आनन्दसँग निदाउने उमेर हो। त्यो बेलामा मेरो आमा स्वर्ग भएको कारण मेरो हजुरबुवा फुपू दिदीहरूले लोहोरी गाएर निदाउने, भजन गाएर सुताउने गर्दाखेरि म त्यो बेलादेखि नै म साहित्यप्रति अनुराग, साहित्यप्रति रुचि जागृत भएको हो कि भन्ने अहिले अनुमान गर्छु।
2: विशेष गरी अब तपाईँको कलमहरू साहित्यमा नै भिजिरहेका छन्, साहित्यमै तपाईँ रमाउनु भएको छ विशेष गरी होइन। अब साहित्यमा धेरै कलमहरू उद्याउनु भएको छ, धेरै मसीहरू पोख्नु भएको छ यहाँले। विशेष गरेर तपाईँको आफ्नो मौलिक पारामा साहित्यको परिभाषा कसरी दिनुहुन्छ?
3: साहित्य भनेको अव्यक्त भावनाहरूको भावनाको गहिराईमा डुबुल्की मारेर कल्पनामा रोमाञ्चकारी यात्रा शुरू गर्नु साहित्य हो। जसमा चाहिँ भाषाको सुन्दरता अनि बिम्ब प्रतीक अलंकारको माध्यमबाट कुनै पनि विचार अनुभूतिलाई चाहिँ पोख्नु नै साहित्य हो। जुन साहित्यले असहज जीवनको जीवनलाई सहजतातिर रूपान्तरण गर्न उत्प्रेरित गर्छ।
2: उत्प्रेरित गर्छ होइन, साहित्य त्यो समाजको सारमसम्म भन्नुपर्दा समाजको दर्पण हो। परिवारबाट साहित्यप्रति यहाँको सहयोग सानै बालकालदेखि नै हो कि अथवा कस्तो पाउनुभयो अथवा पछि आएर पाउनुभयो अथवा छैन, यहाँहरूको अनुभूति के रहेको छ?
3: यो मैले भनिहालेँ, पहिल्यै परिवारमा त्यो बालापन त्यो बच्चाको झलुङ्गो हल्लाउने बेलादेखि नै मलाई परिवारले साहित्यप्रति रुचि जागृत गरेको थियो। जुन त्यो रुचिलाई जब विद्यालयमा आइयो शुक्रबार कार्यक्रमले त्यसलाई चाहिँ सुन्न मात्र अभिप्रेरित गर्यो। म त्यतिखेर अरू यो शुक्रबार कार्यक्रममा अरूभन्दा म साहित्यप्रति बढी रुचि राखेर श्रोताको रूपमा अगाडि बढ़िरहेको थिएँ। जब यी संघ संगठन साहित्यिक संघ संगठनहरू जन्मिए त्यसपछि मेरो साहित्यिक प्रतिभा पनि प्रस्फुटन भएको अनुभूति गर्छु।
2: यहाँ आज मैले जोसँग मैले अन्तर्वार्ता लिइरहेको छु आदरणीय दिदी, अघिल्लो हामी एउटै ठाउँका एउटै विद्यालयका सहपाठीहरू पनि हौं भने जस्तो लाग्छ। दिदी अघिल्लो ब्याजमा हुनुहुन्थ्यो, म पछिल्लो ब्याजमा थिएँ। दिदीले अब त्यस्ता कार्यक्रममा भाग लिनुभयो, मैले पनि त्यस्ता कार्यक्रमहरू मन पराउँथे। जुन मैले मयूर कविताबाट मैले कक्षा सातदेखि त्यो शुरू गरेको, आज दिदीसँग प्रत्यक्ष यहाँ एउटा बसाइमा बसेर र एउटा सम्मान गरेर पनि हामीले यहाँलाई यो अवसर दिइरहेका छौं र दियौं पनि। र आज उहाँसँगै मैले यो एउटा सानो साहित्यप्रतिको अन्तर्वार्ता लिइरहेको छु। वास्तवमा उहाँ दिदी र हामी करिब करिब उस्तै एउटै विद्यालयमा रहेका सहपाठी जस्तै नै एउटा थियौं भन्दै श्रष्टाहरू माझमा यस वर्ष लिस्न साहित्यिक मञ्च लम्निङले तपाईँलाई 2083 लिस्न कवि सम्मान भनेर सम्मान गरेका छ। अनि अब यो लिस्न साहित्यिक मञ्चले वर्षै पछि यो कार्यक्रम गर्दै आइरहेको छ, एउटा मोक्सवालमा रहेका कविहरूलाई सम्मान गर्ने, दुईटा बाल प्रतिभालाई पहिचान गरेर सम्मान गर्ने त्यो अभियान चलाइरहेको छ। हामी 5 वर्ष बिताइसक्यौं यो अभियानबाट, यस वर्ष यहाँ सम्मानित हुनुभएको छ। अब सम्मानित हुँदा यहाँलाई कस्तो अनुभूति भएको छ, विचार यहाँले के सोचिरहनु भएको छ त्यो पुरस्कार लिएपछि?
3: यो लिस्न साहित्य समाजले मलाई साहित्यिक सम्मानको साथै यो लिस्न साहित्यिक समाजको नजरमा म महिला श्रेष्ठबाट सम्मानित हुने पहिलो व्यक्ति हो जस्तो लाग्छ। यसमा म खुसी हर्षितको साथै लिस्नो परिवारप्रति आभार व्यक्त गर्न चाहन्छु। साहित्य एउटा पुरस्कारले थप साहित्य सिर्जनामा उत्प्रेरणा जगाउँछ र भने अर्को साहित्यिक विकासको लागि, लमजुङको साहित्यिक विकासको लागि थप जिम्मेवारी बोध गराएको छ।
2: अरू कलमहरू चलुन् चलाउने उत्प्रेरणा जागेको छ होइन, चलाउनु पर्ने रहेछ भन्ने कुरो यहाँलाई अनुभूति भएको छ होइन। थप जिम्मेवारी अब मैले अझै घनीभूत रूपमा साहित्यलाई अगाडि बढ़ाउनु पर्छ भन्ने अनुभूति भएको कुरा विचार व्यक्त गर्नुभयो। अहिले वर्तमान समयमा साहित्य एउटा स्वतन्त्र निकाय हो, संस्थाहरू स्वतन्त्र निकाय हुन्, तर केही केही साहित्यिक संस्थाहरू जन्मिए, धेरै जन्मिए लमजुङ जिल्लामा, तर पद र अनि लालचको कारणले अहिले ती सक्रिय पनि छैनन् होला।

0: जागृत गर्ने, उत्पीडितको आवाजको वकालत गर्ने र अनि चेतना समाजलाई चेतना प्रदान गर्ने हुँदा यो साहित्य चाहिँ राजनीतिबाट निर्देशित होइन, सत्ता र शक्तिको दबाव र प्रभावमा पर्न हुँदैन। साहित्यकार साहित्यिक समाजप्रति उत्तरदायी, परिवर्तनको उद्घोष, मानवताको चाहिँ सन्देशमूलक साहित्यकार हुनुपर्छ। यसरी हेर्दा साहित्यकार साहित्य स्वतन्त्र हुनुपर्छ भन्दा भन्दै पनि राजनीतिमा साहित्य हुँदैन, राजनीति बिना साहित्य बिनाको राजनीति हुन्छ, तर राजनीति बिनाको साहित्य हुँदैन। साहित्य भनेको हामीले परिवर्तनको उद्घोष गर्ने भने हामी परिवर्तनको लागि त साहित्य चाहिँ राजनीतिलाई घचघचाउने दबाव दिने र परिवर्तनको बाटोतिर डोर्याउने साहित्य भएको हुँदा साहित्य राजनीतिप्रति उन्मुख र सचेत हुनुपर्छ, तर मानवता प्रति चाहिँ उत्तरदायी, समाजप्रति उत्तरदायी हुनुपर्छ।
1: 2046 सालदेखि नै राजनीतिक पार्टीहरू विशेष गरी नेकपा एमाले, नेकपा नेपाली काँग्रेस, माओवादी, अहिले फेरि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी, विगतमा गत साल जनजी आन्दोलनभन्दा अगाडिसम्म जुन सरकारमा आउँछ उसैको पहुँचको आधारमा प्रज्ञा प्रतिष्ठानहरूमा, साहित्यिक निकायहरूमा आफ्नो मान्छे घुसाउने, यो के विकृति हो? अहिले फेरि अब छुट्टै किसिमको सरकार आएको छ, नारीको द्वितीयको सरकार आएको छ, उसले पनि फेरि सबै राजनीति दलले नियुक्ति गरेका प्रज्ञा प्रतिष्ठानका सबै सदस्यहरू खाएर फेरि आफ्ना मान्छेहरू हुलेको छ, के त्यो राजनीति होइन र?
0: राजनीति यस्तो मैले भनिहालेँ पहिले, राजनीति साहित्यमा चाहिँ राजनीतिले साहित्यलाई परिचालन गर्न सक्नुपर्छ। नीति निर्माण, साहित्यको नीति निर्माण चाहिँ राजनीतिबाट नै हुन्छ, तर राजनीति चाहिँ राजनीति साहित्यमा राजनीति गर्नुहुन्न, सृजनशील बौद्धिक जमातको मात्र नेतृत्व हुनुपर्छ, राजनीतिक व्यक्तित्व चाहिँ साहित्यमा जान हुँदैन। एउटा सिर्जनाको आधारमा चाहिँ प्राविधिक संस्थामा चाहिँ एउटा राजनीतिक नियुक्ति होइन,
1: स्वतन्त्र विचार भएका
0: राजनीतिक नियुक्ति भन्दा सर्जक र प्राविधिकको चाहिँ एउटा थलो हो, त्यसलाई त्यही रूपमा हेरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ।
1: स्वतन्त्र हुनु पर्यो, प्रज्ञा प्रतिष्ठानहरू, साहित्यिक संस्थाहरू स्वतन्त्र हुनु पर्यो, आफ्नो किसिमले लेख्नु पर्यो, आफ्नो किसिमले त्यहाँ ती कलमहरू चल्नु पर्यो, त्यस्ता व्यक्तिहरू त्यहाँ पुग्नु पर्यो भन्ने यहाँको हजुरको है कुरो। आदरणीय मित्रहरू, हामी आजको यो रंगरस कार्यक्रम जो बसिदियालामा आदरणीय दिदी कमला केसी जो लेख्न साहित्यिक मञ्च लम्जुङले सम्मान गरेको थियो, जीवन नै आफ्नो कलमहरू महिला उन्मुक्ति र सशक्तिकरण र समाज परिवर्तन र राष्ट्र परिवर्तन हुनुपर्छ भन्ने उहाँको कलमहरू सधैँ चलिरहेका छन्। उहाँसँग हामीले एउटा वार्तालाप गरिरहेका छौँ, अनि अब भने एकैछिन एउटा यो कविता यहाँहरूलाई छोड्दै विश्राम रहन चाहन्छु।

0: पुनः नमस्कार छ आदरणीय श्रोता साहित्य मित्रहरू, हामी यतिन्जेलसँग तपाईँहरूको माझमा आज छुट्टै एउटा हाम्रा अतिथि साहित्यकार कवयित्री कमला केसीसँगको कुराकानी अगाडि बढाइरहेका छौं। अब म कार्यक्रमलाई फेरि पुनः सञ्चालन गर्न चाहन्छु। दिदीले अब आफ्नो जीवन नै एउटा एक्लोपन, जुन अविवाहित भएर पनि कुनै नैराश्यता नराखिकन कुनै एउटा कुनै गरी कलम चलाइरहनु भएको छ। यहाँका कलमहरू सशक्त छन्, तिखारिएका छन्, यो सबैले देखेको छ। कमला केसी भन्दा नि कमला दिदी भनेर यहाँलाई समाजले चिन्दछ। त्यो अर्थमा अब यहाँका कलमहरू वर्तमान समयमा र हिजो के चले, आज के चल्दैछन्, भोलि तपाईँको कलमहरू कतातिर उन्मुख हुन्छन् भन्ने मलाई लाग्छ। तर यहाँको विचारमा ती कलमहरू अब के हुनुपर्छ, कस्तो हुनुपर्छ?
1: कलमहरू उत्पीडनको पक्षमा, चेतनाको उद्घोष गर्ने, मानवताको शङ्खाघोष गर्ने र सत्ता र शक्तिलाई नियन्त्रित गर्ने, मानवताप्रति उत्तरदायी जिम्मेवारी बोध गराउनको लागि कलमहरू निरन्तर घुटिरहनुपर्छ, कुदिरहनुपर्छ र बोधा आफू र आफ्नो समाजलाई तिखार्नको लागि अध्ययनशील, लगनशील र विवेकशील साहित्यकारहरू जन्माउन र जन्मिने अभियानमा चाहिँ अबका साहित्यिक संस्थाहरू लाग्नुपर्छ। राजनीतिक भजन मण्डलीको रूपमा आफूलाई प्रस्तुत गर्न हुँदैन भन्ने मेरो मान्यता रहेको छ।
0: दिदी, अब ठिक छ, यहाँले आफ्ना कुराहरू राख्नुभयो, म एउटा छुट्टै परिवेशमा अहिलेसम्म यहाँले चलाउनु भयो कलमहरू, चलाउनु भयो, उद्याउनु भयो समाजका लागि, राष्ट्रका खातिर। यहाँका अहिलेसम्मका केही प्रकाशित कृतिहरू त्यस्ता केही छन्?
1: मैले 4 वर्षसम्म लगातार तीजको कोसेली भन्दै हरेक वर्ष तीज गीतको पुस्तक प्रकाशित गरे। दियालो कविता संग्रह,
0: दियालो
1: पल्लो घरकी कान्छी,
0: पल्लो घरकी कान्छी
1: पुस्तकहरू प्रकाशित गरेको छु र थुप्रै लेख रचनाहरू चाहिँ पत्र पत्रिका मार्फत सम्प्रेषण गरिरहेको छु।
0: केही कृतिहरू प्रकाश उन्मुख नै छन् कि?
1: प्रकाश एउटा छन्दमा लेखिएको कविता र एउटा निबन्ध, दुईटा चाहिँ प्रकाश उन्मुख
0: रहेका छन्। त्यसलाई कहिलेसम्म तपाईँले प्रकाश गर्ने, प्रकाशन पाठकमा आज ल्याउने उद्देश्य राख्नु भएको छ?
1: यो छन्दवादी कविताको चाहिँ अहिले कविताहरू पाण्डुलिपि तयार भएको छ, आर्थिक अभावमा चाहिँ त्यो प्रकाशन हुन सक्छ।
0: कविहरू जहिले पनि त्यही हो, लेख्छन् होइन, अब थुपार्छन्, तर आफ्नो आर्थिक अवस्थाले एउटा पैसाको व्यवस्थापन हुँदा त्यो पछाडि नै पर्छ, त्यो जग जाहेरै हो। अब अन्तिमतिर म लागेको छु दिदी, अब समाज रूपान्तरणमा साहित्यले ठूलो टेवा पुर्याउँछ, राष्ट्र रूपान्तरणमा साहित्यले ठूलो सेवा पुर्याउँछ, अनि तर कलम चलाउनेहरूको उचित सम्मान छैन, कलम चलाउनेहरूको उचित मान मर्यादा छैन, होइन? त्यो हामीले देखेछौँ, सुनेकै कुरा हुन्। मानकै कुनै संस्थाले, कुनै प्रतिष्ठानहरूले सम्मान गर्यो भने गर्यो, सरकारले गर्ने विरलै मात्रामा त्यस्ता पुरस्कारहरू छन्। त्यसैले अब नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट पनि वार्षिक रूपमा ती पुरस्कारहरू प्रदान वितरण गरिन्छन्। नेपाल सरकारबाट नोबेल पुरस्कार, शान्ति पुरस्कार, विभिन्न किसिमका पुरस्कारहरू छन् होइन। अब ती प्रज्ञा प्रतिष्ठानहरूले वितरण गर्ने पुरस्कारहरूको दाँजोमा हामी पुनः सक्छौँ सक्दैनौँ?
1: पुग्न भन्दा नि यदि प्रज्ञा प्रतिष्ठानले चाहिँ राजनैतिक आधारमा भागभण्डा नगर्ने हो अनि कृतिको चाहिँ के भन्छ त्यसको चाहिँ गरिमा, त्यसको सन्देशलाई हेरेर चाहिँ मूल्याङ्कन गर्ने हो भने पुग्न सक्छन् किनभने लमजुङ जिल्लामा अहिलेसम्म लमजुङ जिल्ला साहित्यिक उर्वर भूमि पनि हो। यहाँ जन्मिएका साहित्यकारहरूको चाहिँ प्रज्ञासम्म पहुँच नपुगेको मात्र हो। लेख रचना जनवादी जनतासँग जोडिएका मानव मनसँग गाँसिएका लेख रचनाहरू छन्। भजन मण्डली छैन, भजनलाई नहेरिकन जनतासँग जोडेर हेर्ने हो भने पुरस्कृत हुन सक्ने धेरै साहित्यकारहरू लमजुङमा छन्।
0: अन्त्यमा अब हामी कार्यक्रमको करिब अन्त्यमतिर छौँ। प्रज्ञा प्रतिष्ठानमा लमजुङबाट पनि धेरै श्रेष्ठ साहित्यकारहरू पुग्नुभएको छ। चिति साहित्य समाजको सदस्यको रूपमा पनि प्रकाश तिवारी हुनुहुन्छ। अहिले गण्डकी प्रज्ञा प्रतिष्ठानमा पनि विगतमा पनि दुई तीनजना प्राज्ञहरू पुग्नुभएको रहेछ। म अहिले त्यहाँ पुगेको छु, त्यहाँ देखेँ मैले। कलम चलाउने साथीहरू त्यहाँ जानुभएको छ, त्यो एउटा कर्मले गर्दा त्यहाँ पुगिने रहेछ। त्यसैले यसलाई हरेस नखाउँ, यसलाई आफ्ना कलमहरू सधैँ उदै रहँ भन्ने एउटा राख्दै स्रष्टाहरूलाई यहाँले लेखेका केही कविताहरू छन् भने यसो थोरै पस्किदिनुहुन्छ कि।

0: दिए।
1: साहित्यिक मित्रहरू, हामी यतिन्जेलसम्म तपाईँहरूको माझमा कार्यक्रम रङ्गरसमा वरिष्ठ साहित्यकार अनि कवयित्री कमला केसीको यो कुराकानीमा यहाँ समक्ष साहित्यिक सम्बन्धी केही कुराहरू पस्किरहेका थियौं। आगामी शनिबार पनि यस्तै किसिमका साहित्यिक कोसलीहरू लिएर उपस्थित हुनेछु भन्दै यहाँहरूको माझबाट विदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाई सक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वतह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विश्वेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
3: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
5: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
3: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
5: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
3: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
5: विस्तृत जानकारीको लागि
3: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9845086780।
0: शिव विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटीभिटीको सहकार्यमा सहभागीको माग अनुसार शिव विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिव सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटीभिटी खुदी, न्यूनतम सहभागी संख्या 20 जना, तालिम अवधि 390 घण्टा, तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, सम्पर्क नम्बर 0665201156। शिव सिकौ, आत्मनिर्भर बनौ। शिव नै रोजगार र स्वरोजगारको आधार हो।
6: सुर्बिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
7: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
6: धन्यवाद काका।
7: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
6: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
7: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
6: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
7: हजुर हजुर,
6: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
8: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: मोबाइलले पनि तनावै दियो भन्या।
10: हैन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीबीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: बताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9857133।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू,
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
7: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
8: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
6: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Sonia Extreme Energy Drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
2: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
5: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
2: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
6: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ.
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ म अर्जुन विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति प्रकृति र मानव बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सशक्तिकरणको यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन् विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ बनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ संस्कृति प्रकृति र मानव बीचको साइनो अटूट छ यसलाई खलबल्याउन खोजियो भने अस्तित्व महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ मानिसहरू प्रकृतिमा बस्छन् त्यसको उपभोग गर्छन् रमाउँछन् र जोगाउने हक पनि उनीहरूकै हो तर बढ़दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ विश्वमा बढ़दो औद्योगिक विकासले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ अर्को रीतिरिवाज च्यालचलन रहन सहन खाद्य संस्कार भाषा संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ पुरानो खाइखेली आएको अवस्थाको स्थानमा संकट उत्पन्न हुने त होइन यस्ता प्रश्नहरू पनि उब्जिरहेका छन् हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनुपर्ने जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो यसैको सशक्तिकरणको लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसीआईको आर्थिक सहयोग र नेफिन आईएईको सहकार्य रहेको छ
1: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
1: नेपाल आदिवासी जनजाति महासंघ
0: आजको कार्यक्रम हामीले आदिवासी जनजातिको अधिकारको कार्यान्वयनको अवस्था महासंघको रणनीति जलवायु न्याय लगायतका विषयहरूमा तयार पारेका छौं यसै सन्दर्भमा कार्यक्रम साइनुका लागि हामीले नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरूङसँग कुराकानी गर्दैछौं कार्यक्रमलाई अगाडि बढ़ाउँ आदिवासी जनजातिको आवाज बुलन्द पारिएको यो सुमधुर गीतबाट

0: हामी आदिवासी जनजाति यो गीतपछि अब नेफिनका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङसँग गरिएको यो कुराकानी सुनौ।
1: उपाध्यक्षजी नमस्ते, यहाँलाई कार्यक्रममा स्वागत छ।
0: नेपालको संविधान आईएलओ 169 र युएन ड्रिपका अनुसार आदिवासी जनजातिका अधिकारको कार्यान्वयन अवस्था कस्तो छ?
1: अधिकार कार्यान्वयनको लागि किन यो यस्तो ढिलाइ भइरहेको होला?
2: तात्कालीन सरकार बीचको सहमतिका कतिपय कुराहरू कार्यान्वयन भइसकेको अवस्था छ होइन, र अहिले चाहिँ कतिपय कुराहरू चाहिँ अब यसलाई सरकारले यसलाई अलिक गम्भीर ढङ्गले नलिनुको निम्ति आदिवासी जातिसँग सम्बन्धित मुद्दाहरूलाई चाहिँ सरकारले हल्का ढङ्गले लिने त्यसलाई चासो नदेखाउने, फेरि नेपालमा यहाँलाई थाहा पनि छ सरकार स्थिर भएन भन्ने एउटा चिन्ता छ। अर्को कुरा, सरकार बलियो भएको अवस्थामा पनि फेरि आदिवासी जनजातिको अधिकारहरू कुण्ठित गर्नु सकिने त्यस्तो खालको पनि देखिन्छ। त्यसैले गर्दाखेरि अहिलेसम्मको स्थिति हेर्दाखेरि आदिवासी जनजातिको मुद्दाहरूमा हामी आवाज संविधानले व्यवस्था गरेको कतिपय कुराहरूलाई सरकारले कार्यान्वयन गर्ने कुरामा चाहिँ चासो नदेखे जस्तो व्यवस्था गरेको जस्तो देखिन्छ। कारण चाहिँ त्यही हो जस्तो मलाई लाग्छ।
1: कार्यान्वयनको यो प्रक्रिया अलिकति लिङ्गरिङ भइरहनुमा के नचाहकै जस्तो हो कि वा के के भन्न सकिन्छ?
2: अब यो अब नेपाल बुझ्नै चाहेन भन्छु म चाहिँ। नेपालको राजनीतिक दल र नेताहरू जो कार्यान्वयन तहमा छ, अब तपाईँको व्यवस्थापिका लगायतको जो अब मन्त्री परिषद रहेछ आफूमा निर्णय, नेपाल बुझ्नै चाहेन होइन। नेपाल कस्तो छ भनेर नेपाल बुझ्नै चाहेन। नेपाललाई बुझ्यो भने नेपालमा जो 2047 2065 अन्तिम संविधानभन्दा अगाडिको संविधान हो, नेपाललाई त्यस्तो राम्रो नचिन्ने पनि अहिलेको संविधानले नेपालले चिनेको छन् भन्ने, नेपालको बहुलतालाई चिनेको छन् भन्ने, नेपालमा आदिवासी छन्, नेपाल बहुराष्ट्र हो अथवा नेपाल बहुजातीय हो, बहुधार्मिक हो, बहुसांस्कृतिक मुलुक हो भन्ने कुरा नेपालको नेताहरू बुझेको अवस्थामा छ। त्यो कुरा सम्झिने बित्तिकै त्यो कुरा स्वीकार्ने बित्तिकै ती कुराहरू कार्यान्वयनमा आउन गाह्रो छ जस्तो मलाई लाग्दैन। त्यसले गर्दाखेरि एक तहमा उहाँको बुझाइ के छ भने तपाईँको आदिवासी जनजातिको कुराहरूलाई सम्बोधन गर्यो भने, महिलाको कुराहरूलाई सम्बोधन गर्यो भने आदिवासी भइहाल्ने, महिला भइहाल्ने भन्ने खालको सङ्कुचित धारणा, आदिवासीको सवाल भनेको त नेपालकै सवाल होला नि त। त्यो रूपमा जब नेपालको सवालकै रूपमा नेपालकै एउटा सिभिलाइजेसन अथवा सभ्यताको रूपमा आदिवासी जनजातिको मुद्दाहरू सुन्दैन, तबसम्म कार्यान्वयनमा एक खालको भत्कार एक खालको बुझाइ दिए भनेर उहाँको कार्यान्वयन गर्न कोही डराउने, कोही कार्यान्वयन गर्नै नचाहने अथवा नेपाल भने त त्यो रूपमा छैन है। संविधानमा लेखित भएको अनि बहुलतालाई नस्वीकार्ने पक्षहरू हारिरहेको हो कि जस्तो पनि लाग्छ।
1: अब नीति निर्माण र राज्यका निकायमा आदिवासी जनजातिको सहभागिता, स्वायत्त संरक्षित र विशेष क्षेत्र सम्बन्धी मागको अवस्था चाहिँ कस्तो छ?
2: होइन, सहभागिताको कुरा त अब हामीले समानुपातिक समावेशिताको कुरा पार्टीको हरेक तहमा हरेक निकायमा हुनुपर्छ भन्ने कुरा चाहिँ सम्बोधन कहीँ नै कहीँ भएको देखिन्छ होइन। तपाईँको यो स्वायत्त क्षेत्र कुरा, संरक्षित क्षेत्र कुराहरू संविधानको, नेपालको संविधान 2072 धारा 156 बोलेको कुराहरू चाहिँ यस्तै अघि नै कुरा आयो, त्यो कुरा लागू संविधानमा भयो तर त्यसलाई आवश्यक पर्ने कानुनहरू बनेन कि कानुन नबन्दाखेरि चाहिँ के हो भने त्यो कार्यान्वयन तहमा गएन, त्यो चाहिँ समस्या हो। अहिले संविधानले तपाईँको सजावट गरेको कतिपय कुराहरू पनि कानुन नबनाएर कानुन नबनाइदिँदाखेरि त्यो कार्यान्वयन गर्ने तहमा गएको अवस्था देखिन्न, त्यो स्थिति छ अहिले। त्यसैले हाम्रो अब प्रयास कहाँनिर हो भने अहिले हामी निर्वाचित भएर आएपछि पहिलो कुरा हामी पत्रकार सम्मेलन गऱ्यौँ, हाम्रो अब जाँदा हामीले अब 5 वर्ष अब त 5 वर्ष नभनौँ तपाईँ यो हाम्रो कार्य अवधिभित्र हामी जो नेतृत्वमा आउँछौँ त्यतिखेर हामी के गर्ने भनेर चाहिँ छ। त्यो तपाईँको कस्तो कार्यक्रमहरू हामीले लिएका छौँ, मौद्री सूचीको पक्ष थियो, महासङ्घ सदस्यलाई हासिल गर्नको लागि हामी के खालको कार्यक्रम गएको छौँ त्यसमा यी कुराहरू छ। जस्तै हामीले नेपालको संघीय प्रतिनिधि तथा संघीय संघको सदस्यहरू र राष्ट्रिय सभाका सदस्यहरू धेरै सदनका माननीय सदस्यहरू जो आदिवासी जनजाति समुदायमा भएको छ उहाँहरूलाई सम्मान गर्ने र हाम्रो कुराहरू राख्ने भनेर हामी आफ्नो पोजिसन पेपर अथवा त्यसलाई हामी अडान पत्र भनेर नाम दिएका छौँ। त्यो अडान पत्रमा पनि कुराहरू छ, यहाँले उठाउनु भएको सवालहरू छ। कुरा तुरन्त कार्यान्वयन गरियोस् भनेर हाम्रो अडान पत्रमा पनि प्रष्ट रूपमा हामीले राखेका छौँ। र अहिलेको नयाँ सरकार बनेपछि नयाँ जुन तपाईँको जनप्रतिनिधि आउनु भएको छ, नयाँ सरकार खुलेको छ, त्यो सरकारलाई पनि हामीले आफ्नो राखेका छौँ।

0: भनेपछि त नयाँ आउने सरकार र सरकारमा बस्नेहरूले स्वायत्तता भने के हो, संरक्षित क्षेत्र भने के हो, विशेष क्षेत्र भने के हो र यसको अवस्था र यो मागलाई कहिले बुझ्छन् भन्ने हामीले यही बीचमा प्रतिष्ठानहरू नै खारेजीमा पारेपछि त्यसले अलिकति झस्कायो होइन
1: त्यसलाई परिवर्तित गर्ने आदिवासी जातिको काममा र

0: चाहिँ समग्रमा हामीले जुन जातिहरूको अपमान गर्नु भन्ने चाहिँ हामी खबर त्यो त्यसले गर्दाखेरि यो सरकारलाई पनि हामीले चाहिँ खबरदारी गरिरहेको छौँ त्यो यो संस्थालाई चाहिँ तपाईँहरूको जगाउनुपर्छ यसलाई अझ बढी सशक्त र स्वायत्त बनाउनुपर्छ भन्ने हाम्रो त अझ अर्को मा के हो भने प्रतिष्ठान मात्रै होइन हामीलाई चाहिँ आदि जनजातिहरूको लागि चाहिँ मन्त्रालय नै चाहिन्छ नेपालको मन्त्रालय हामीलाई हाम्रो आदि जनजाति सम्बन्धी हेर्ने मन्त्रालय नै चाहियो भन्ने त हाम्रो माग नै हो कि यो प्रतिष्ठान भनेको त प्रतिष्ठानले गर्ने काम मन्त्रालय भने पनि प्रतिष्ठान पनि रहनुपर्छ फेरि त्यसले गर्दा प्रतिष्ठान मात्रै होइन हाम्रो प्रतिष्ठानहरूमा माथि आदि जनजातिहरूको लागि त आदि जनजाति मन्त्रालय चाहियो भन्ने कुरा नै हो जस्तै अन्य देशहरूमा त्यो अभ्यास छ किनभने नेपालमा विश्वमा रहेका आदि जनजातिको जनसङ्ख्या भने नेपालमा हामीले जो 36+ भइरहेको छ 36% माथि आएको छ र नेपालको सन्दर्भमा ठुलो सङ्ख्या हो कुल विश्वभरि झन्डै 6% आदिको जनजातिहरू हुँदा आदिवासीहरू हुँदाखेरि नेपालको 36% हुने ठुलो सङ्ख्या हो नि यो ठुलो सङ्ख्यालाई तपाईँको अब तपाईँको जोड गरेर सरकार अघि बढ्नु हुँदैन
1: अब यसैमा अलिकति जोडो उपाध्यक्षज्यू सीमान्तकृत र लोपोन्मुख समुदायका लागि महासंघले के कस्ता काम गरिरहेको छ अब जातीय संस्था विचारको समन्वय कस्तो छ
0: महासंघको चौथो महाधिवेशनपछि निर्वाचित तत्कालीन महासचिवको नेतृत्वमा तपाईँको नेपाल मानव यो विकास सूचना 58 आधार मानेर आदि जनजाति महासंघले नै तपाईँको सूचित गरेको यो विभिन्न तपाईँको समूह भनेर होइन त्यसमा सबैभन्दा हाम्रो चिन्ता भनेको लोपोन्मुख समुदाय नै हो जहाँ तपाईँको त्यतिखेर 10 समुदायलाई लोपोन्मुख समुदायमा राखेको छ हाम्रो महासंघको तपाईँको हामी हरेक आदान प्रदानमा भन्नुहोस् तर हाम्रो हरेक कार्यक्रममा चाहिँ यो समुदायलाई जस्तै सरकारले पनि अहिले त्यो सामाजिक सुरक्षा होइन त्यस अन्तर्गत उहाँहरूले केही सुविधा पाउनु भएको छ र हाम्रो कुरा के हो भने कुनै पनि जातले लोप हुनु भनेको चाहिँ तपाईँको त्यो राष्ट्रको सम्पत्ति लोप हुनु एउटा सभ्यता लोप हुनु होइन त्यो सभ्यता लोप हुनबाट चाहिँ जातिले जोगाउनुपर्छ जाति नै लाग्नुपर्छ भनेको र महासंघले पनि अहिले आगामी दिनमा चाहिँ हामीले लोपुनु समुदायको तपाईँको कामको लागि गम्भीर भएर कार्यक्रम ल्याउँदैछौँ भोलि त्यो हामी सार्वजनिक गर्छौँ
1: अब हाम्रो यो महासंघको आगामी 5 लक्ष्य हासिल गर्न महासंघले कस्तो खालको रणनीति अपनाउनु पर्छ अब हामीले जिल्लालाई विदेश विभागलाई त्यसै गरी विभिन्न संस्थासँगको
0: मैले त्यो तपाईँको प्रश्नको अघि प्रश्नको उत्तर कम्प्लिट गराएको थिएँ अब यसमा चाहिँ आदिवासी जनजाति महासंघको तपाईँको हाम्रो शक्ति भनेको चाहिँ जातीय संस्थाहरू हो जातीय संस्थाहरूको बलमा महासंघ बनेको हाम्रो संघीय परिषद सचिवालय गठन हुँदाखेरि हाम्रो संघीय परिषद सचिवालयको सदस्यहरू जातीय संस्थाको अध्यक्ष र एकजना महिला अधिकार हुन्छ उहाँहरूको तपाईँको बलमा महासंघ बनियो त्यसैले जातीय संगठनहरू जब कमजोर हुन्छ महासंघ पनि कमजोर हुन्छ स्वतः रूपमा त्यसले गर्दा अहिलेको हाम्रो यो नेतृत्वको अहिले हामी निर्वाचित भएर आउँदै गर्दाखेरि हाम्रो प्रयास भनेको चाहिँ जातीय संस्थाहरूको तपाईँको क्षमता अभिवृद्धि गर्नु नै हो उहाँलाई स्ट्रङ बनाउनु नै हो किनभने अघि नै तपाईँले भनिसक्नु भएको छ विभिन्न 5 तपाईँको समूहहरू मध्ये होइन सबैको तपाईँको क्षमता र सामर्थ्य एउटै छैन त्यो चाहिँ तपाईँको विभिन्न हिसाबले गर्नु त्यसले गर्दाखेरि उहाँहरूको जो अब सक्षम छ उहाँहरूसँग पनि काम गर्ने र जो अलिकति कमजोर छ उहाँहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम चाहिँ महासभा हुँदैछ र अर्को कुरा संगठन जस्तै अब कतिपय जातीय संस्थाहरूको संगठन कमजोर छ भने त्यसलाई अब हामीले समन्वय गरेर अलिक बलियो बनाउने त्यसपछि प्रदेश समितिहरू कतिपय ठाउँमा चाहिँ अब तदर्थन समिति अहिले पनि अध्यापिक काम छ तदर्थ समिति जिल्ला समिति समितिमा पनि तदर्थ समितिको रूपमा काम चलेको जिल्लाहरूमा हामी यो वर्ष चाहिँ महासंघको पुनर्गठन अभियानै छ सबै जिल्ला तपाईँको त्यसरी तल वडा तहदेखि माथि तपाईँ कतैसम्म चाहिँ चलायमान बनाउने र पुनर्गठित गर्ने कतिपय ठाउँमा पुनर्गठन गर्ने अथवा तपाईँ प्रदर्शन गर्ने ठाउँमा महाधिवेशन गर्ने नबन्ने ठाउँ बनाउने यो अभियानकै रूपमा हामी यो तपाईँको कार्यक्रम ल्याउँदैछौँ र त्यसको विभागीय जिम्मेवारी हाम्रो महासचिवले दिनु भएको छ संगठन विभागको जिम्मेवारी अन्तर्गत पर्छ त्यो हाम्रो यो वर्षभरि त्यो 6 चाहिँ हामी महासंघलाई बलियो बनाउने प्रक्रिया नै छौँ
1: एकातिर राज्यले विकासको कुरा गरिरहेछ विकासको लहर ल्याउने भन्ने कुरा गर्छ विकास पनि गर्दैछ संरक्षणका नीति पनि लागू गराइरहेको छ आदिवासी जनजातिको जुन प्राकृतिक स्रोतसँग जुन खालको अटुट सम्बन्ध छ अनि रैथाने हाम्रो ज्ञानशिप छ यसमा पारेको जुन प्रभाव छ यसलाई कसरी घटाउने
0: यो त एकदम गम्भीर प्रश्न हो त्यही भएर हामीले चाहिँ तपाईँको सरकारलाई हामीले अडान तत्र पनि हामी कुरा राखेका छौँ होइन हामीले के भनिरहेको छ भने तपाईँको जस्तै IN-169 र UN-3 पनि केही कुराहरू उठाएकै छ गम्भीर रूपमा सरकारले अथवा निजी क्षेत्रले हाम्रो आदिवासीहरूको थापथलोमा कुनै आयोजना विकासी कार्यक्रम ल्याउँदाखेरि सबभन्दा पहिला चाहिँ त्यहाँ एक्टिभ हुनु पर्यो एक्टिभ भनेको स्वतन्त्र पूर्व जानकारी सहितको मन्जुरीनामा पनि छ होइन मन्जुरी भन्छ त्यो भनेको फ्री ट्रायल एन्ड यो तपाईँको इन्फर्म कन्सेन्ट भन्छ। त्यसको अर्थ के हो भने आदिवासी जनजातिहरूले आफ्नो ठाकुरमा हाम्रो प्राकृतिक साधन स्रोतमाथि हुन्छ असर पर्छ, हाम्रो संस्कृतिमाथि असर पर्छ, त्यसपछि हाम्रो सभ्यतामाथि असर पर्छ भन्नुलायो भने उसले म भन्न पाउनुपर्छ होइन भन्ने हो, अथवा उहाँहरूको कन्सेन्ट अथवा सहमति मात्रै लिएर सहमति लिएर मात्रै ती आयोजनाहरू ती विकास कार्यक्रम गर्नुपर्छ भन्ने कुरा व्यक्तिगत दिन चाहिँ हामी ती कार्यक्रम गर्नु पाइँदैन भन्ने हो। किनभने यी कार्यक्रममा आउँदाखेरि चाहिँ आदिवासीहरूको सभ्यता किनभने हाम्रो चाहिँ जल जङ्गल र जमिन भन्छौँ हामी, हामीसँग त्यो जल जङ्गल र जमिनको सम्बन्ध भनेको खालि त देखाएको सम्बन्ध होइन, हाम्रो त्योसँग हाम्रो सभ्यता जोडिएको छ होइन, हाम्रो जीवन जोडिएको छ, हाम्रो जीवनशैली जोडिएको छ, जोडेको छ, हाम्रो दैनिकी जोडिएको छ, त्यो कुराहरू चाहिँ हामीले अहिले जहाँ पनि हामी दिनु परिरहेको छौँ व्यक्तिगत चाहिँ अनिवार्य छ। र अर्को कुरा चाहिँ तपाईँको जस्तै खान्तीय सभ्यता भनौँ न नेपालमा स्वर्ण शक्तिको रूपमा लिन सकिन्छ, आदिवासीहरूको खाने प्रतिक्रिया पनि त्यो परिकारहरूलाई राज्यकै सम्बन्धको रूपमा लिनुपर्छ, आदिवासीका तपाईँको नाच गान हो गीत हो होइन यसलाई चाहिँ राज्यले नागरिकको अवस्था छ त्यसलाई चाहिँ हामी लिनुपर्छ भन्ने कुरा हो। र म तपाईँलाई अर्को कुरा एउटा उदाहरण दिन्छु, तपाईँको योभन्दा अगाडि खानुमा जुन तपाईँ चलेको छ नि खानेको त्यो बेला पनि यी कुराहरू आएको हो, किनभने अब त्यहाँ चाहिँ तपाईँको शेर्पाहरू समुदाय बसी भएको ठाउँ हो, त्यहाँ पहिरो जाँदाखेरि पहिरो मात्रै भएन शेर्पाको सभ्यता नै भगाए भन्ने आफ्नो चाहिँ विषय हो, त्यसले गर्दा पनि यो कुराहरूमा चाहिँ राज्य गम्भीर बन्नुपर्छ भन्ने हो र हामी त्यसमा गोरु पनि खबरदार गर्छौँ।
1: अब विकासको नीतिले संरक्षणको नीतिले हाम्रो रैथाने ज्ञान अनि हाम्रो सिपलाई कतै नाच्ने त होइन भन्ने चिन्ता पनि छ नि, जोडिएको छ नि होइन।
0: म तपाईँलाई अलिकति अगाडि विस्मरण रिपोर्ट आएको थियो कि तर त्यहाँ एउटा के थियो भने आदिवासी ज्ञानको कुरा गर्दाखेरि चाहिँ त्यहाँ बम तरुण हुन्छ नि, बम तरुणले चाहिँ भुइँलाई अँगालो माऱ्यो भने चाहिँ ठकै पनि त्यहाँ टाइफोन आउँछ सामुद्री गानी आउँछ भन्ने एउटा रैथानिक ज्ञान रहेछ कि हेर्नुहोस् होइन, जुन वर्ष तपाईँको त्यो तरुणले लहरा अथवा रुखेर त्यो अघिल्लै जाँदैन, अब त्यो अघिल्लै लागेपछि के कहाँ छ तरुण चाहिँ अघिल्लिएन भनेदेखि त्यहाँ त्यहाँ आधी आउँदैछ भन्ने एउटा त्यो खालको उनीहरूको नलेज रहेछ क्या। आदिवासीहरूको त्यो नलेजले चाहिँ तपाईँ क्षति भन्नुबाट रोक्यो होइन, क्षति भन्नुभयो जो आउँदोरहेछ भन्ने एउटा रिपोर्ट छ, अलिक अगाडि फेरि अगाडि पनि भएन मैले विषय पढेको थिएँ त्यो एउटा रिपोर्ट आएको थियो, त्यसमा पनि जोड्न चाहेको चाहिँ हाम्रो पनि कतिपय तपाईँको हाम्रो थाटहरूमा हाम्रो आदिवासी ज्ञान अखा छ होइन, त्यो ज्ञानले चाहिँ तपाईँको अहिले जस्तो क्लाइमेट चेन्जको इस्यु आयो नि त होइन, मौसम यो तपाईँको परिवर्तनको इस्युमा आउँदाखेरि चाहिँ हाम्रो नलेज हाम्रो ज्ञान कुराहरू रोक्न कति सहयोग पुग्छ, वन जोगाउने कुरादेखि लिएर हाम्रो रैथानिक ज्ञान
1: अब अहिले पनि हाम्रो पहरामा हाम्रो दाजुहरूले हाम्रो बाजेहरूले मौरी काटेको दृश्य घरमा व्यावसायिक रूपमा पाल्ने त्यो बेचबिखनको प्रचलन त अहिले नयाँ आयो, तर अझै पनि हाम्रो पहरामा मौरी काट्ने परम्परा त छ नि त, त्यो सिप त छ नि त होइन उत्पादनसँग जोडियो
0: एकदमै छ हाम्रो अब त्यो एउटा उदाहरण भयो, त्यस्तो अनगिन्ती छन् होइन, जङ्गलसँग एउटा जमिनसँग जोडिएको हाम्रो सिपहरू कहाँ छन् त्यसलाई चाहिँ अब मासिने भएन जोगाउनुपर्छ भन्ने नै हो, त्यसले चाहिँ काहीँ न काहीँ इको सिस्टम भन्छ नि हाम्रो तपाईँको त्यो वातावरणको पर्यावरणमा चाहिँ त्यसले सहयोग पुऱ्याउँछ, त्यो जोगाउने काम चाहिँ आदिवासीले गर्छ भन्ने हो कि
1: फेरि। अब सरकारले जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय जलवायु नीति 2083 परिमार्जन गर्दैछ, यस नीतिमा आदिवासी जनजातिका अधिकार परम्परागत ज्ञान र प्रथाजनित संस्थाहरूलाई संघ प्रदेश र स्थानीय तहमा समेट्न अबको भूमिका चाहिँ अलि बलियो हुनुपर्छ होला नि,
0: बलियो हुनु पर्यो। अब जस्तै अहिले हाम्रो समस्या भनेको के हो भने सरकारले नीति बनाउँछ तर त्यसमा हामी जो तपाईँको हामी त प्रभावित हुने समुदाय हो त होइन, त्यसलाई त्यसले हामीलाई प्रभाव पार्छ नि भनेपछि हाम्रो निर्णायक तहमा हाम्रो सहभागिता बिना उहाँहरूले त्यो पोलिसी ल्याउँछ कि, हाम्रो बात के हो भने तपाईँको आदिवासीहरू चाहिँ निर्णय प्रक्रियामा पनि सहभागी हुनु पाउनु पर्यो होइन, उहाँले के बनाउँदैछ पोलिसी कस्तो गम्भीर छ त्यो जलवायु नीति कस्तो गम्भीर छ भन्ने कुरा चाहिँ हामी त्यहाँ पनि सहभागी हुनु पाउनु पर्यो भन्ने हाम्रो जोड हो, भनिसकेपछि तपाईँको हामीले प्रभाव गर्ने कुरा छ भने हामी त्यसको विरोध जनाउनु पर्ने अवस्था हुन्छ अहिले, अब त्यसलाई चाहिँ हामीले अध्ययन गर्दैछौँ र मासुलाई जलवायु परिवर्तनले ल्याउने जुन असर छ त्यसलाई त्यसले हामीलाई पुऱ्याउने यस्तो खालको कुनै कारणहरू छ स्वाभाविक रूपमा हामी त्यसको विरोध गर्छौँ र हामी आफ्नो कुरा अहिले नै यो तपाईँको त्यो
1: भनेपछि पहुँच र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न महासंघले पहल गरिरहेको छ, अब रेड क्रसको लस एन्ड ड्यामेज फन्डको
0: त्यो पनि छ डिएसपीको कुरा हो होइन, त्यसमा हामी लागिरहेछौँ किनभने यो लसन कानुन राजधानी अधिनियम समुदायलाई हो, त्यो कारणले गर्दाखेरि हामीलाई त्योबाट आउने हामीले पाउनुपर्ने क्षतिग्रस्त छ, त्यो न्याय चाहिँ हुनुपर्छ, त्यसमा हामी लागिरहेछौँ।
1: भोटकोसी बाढी पहिरोबाट प्रभावित आदिवासी जनजातिको राहत पुनस्थापना र दीर्घकालीन सुरक्षाका लागि महासंघले अब तत्काल के माग गर्दैछ?
0: त्यही दिन हामीले जो प्रेस विज्ञप्ति जारी गर्यौँ त्यसमा हाम्रो कुराहरू आएको छ, सरकारलाई विकटमा परेका नागरिकको उद्धारको लागि र उहाँहरूको तपाईँको पुनस्थापनाको लागि हामीले पहल गरिनुपर्छ भनेर हामीले भन्यौँ। र हाम्रो तर्फबाट के भने अहिले सरकारले जुन एउटा नीति ल्यायो होइन, तपाईँको द्वार कामले भन्नुभयो उहाँहरूको उद्धारको कुरा पुनस्थापना गर्ने कुराहरूमा उहाँले एक द्वार प्रणाली लिइसकेपछि हामीले केही दिन चाहिँ त्यसलाई हेऱ्यौँ होइन, मासु पनि केही गर्नुपर्छ होला भनेर हामी डाँ तथा राहतको लागि एउटा कार्यदल बनाएका छौँ र हामीले सक्ने सहयोग छौँ र हामी मासु तर्फबाट सहयोग चाहिँ गर्नेछौँ र हामी विदेशमा हाम्रो प्रवास पाकाहरू छ उहाँहरूलाई पनि हामीले आह्वान गरेका छौँ।
1: यस्ता घटनाक्रमले हामीलाई बेला बेलामा झस्काइरहेका छन् र पाठ सिक्नुपर्ने छ। परम्परागत पूर्व सूचना तथा अनुकूलन प्रणाली र आधुनिक विपद व्यवस्थापनलाई कसरी जोड्न सकेला?
0: त्यो चाहिँ तपाईँले एकदमै राम्रो क्वेसन गर्नुभयो, एकदम पुर्खाहरू होइन तपाईँको जस्तै उदाहरणको लागि पानी पनि मुहान देखाउनुको लागि तपाईँको त्यहाँ चाहिँ तपाईँको जङ्गल प्रणाली नगर तपाईँको धरहरूको नाममा विभिन्न देवी थानहरू हामी बनाउँदाखेरि त्यहाँको रुख अथवा जङ्गल जोगाउनु त्यहाँ काट्नु हुँदैन भन्ने होइन, त्यो खालको एउटा थियो नि हिजोको दिनमा होइन, तर आजको दिनमा त्यो आज छ कि छैन त्यो होइन, त्यो कुराहरू चाहिँ हामी विचार गर्नुपर्छ र त्यसले चाहिँ काहीँ न काहीँ पर्यावरणमा सहयोग पुऱ्याउँछ। सम्भवत तपाईँले अहिले टेक्नोलोजी प्रविधिलाई युज गर्नु भएको होला, जस्तै भोलि पानी पर्दैछ भने राज्यले आगो भन्नु पर्यो होइन, कुन स्तरको कुन तहको पानी पर्दैछ सञ्चार सूचित गर्नु पर्यो भन्ने कुरा हो। त्यसले गर्दाखेरि हाम्रो हामीसँग भएको परम्परा पानीलाई पनि हामीले त्यो चिपलाई पनि हामीले यसमा जोड्नु पर्यो र त्यो मात्रैले पुग्दैन भने हामी त्यो प्रविधिलाई चाहिँ अहिलेको सरकारले नागरिक सुरक्षा नागरिकको सुरक्षाको लागि अलिकति पनि क्रस गर्नुपर्छ र बेलुका सूचित गर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो पनि हो। रेडियो मार्फत पनि त्यो जानकारी गराउन सक्ने हो होइन, कटवाल पठाओ जस्तो तपाईँको गाउँ गाउँमा खबर गर्ने एउटा प्रथा पनि एउटा होला, त्यसलाई पनि जोड्ने त्यो पनि छ, तर अहिलेको आधुनिक सञ्चार माध्यमको तपाईँको सरकारको समय नै हुनुपर्छ जस्तो मलाई लाग्छ।
1: सडक विस्तारले त्यसै गरी हाइड्रो पावरको यो विकासले बस्ती जोखिममा पर्ने खालका कुराकानीहरू भइरहेको लामो समय पनि भइसक्यो, स्थानान्तरणका अवस्थाहरू पनि सृजना भए, आदिवासी जनजातिको सांस्कृतिक पहिचान परम्परागत भूमि र यो अधिकारले अब कति कठिन भाव संरक्षण गर्नका लागि
0: विकास आउँदाखेरि अब आदिवासी जनजातिको कुरा मात्र भएन, त्यहाँको कानुनी अरू समुदायको पनि समस्या यो होइन,
1: अब त्यहाँ पनि एपिक एपिक त जोडिने हो।
0: आदिवासीलाई चाहिँ यहाँ एउटा शब्द छ कि अङ्ग्रेजीमा अब पिपललाई हामीले प्लुरल फर्ममा भन्छौँ नि, पिपल आफैमा प्लुरल हो भन्छौँ हामी होइन, तर पिपल भनेको जनता हो, अब पिपल्स भनेको के हुन्छ, आदिवासीहरू भनेको पिपल त हो नै, तर पिपल भन्दा थप उनीहरू पिपल्स हो भनेको उनीहरू पिपल भन्दा पनि उनीहरू अर्को पनि हो, उनीहरूको आत्म सभ्यता पनि छ भने त्यो खालको हामीलाई चाहिँ परिभाषित गरेको छ अवस्था छ। त्यसले गर्दाखेरि हामी त अघिदेखि भन्दै आएको कुरा के भने जल जमिनले कन्भर्सन हाम्रो अनन्य आर्थिक छौँ भन्नुभयो, त्यसमा हाम्रो सभ्यता जोडिएको भयो, त्यही उदाहरणको लागि राष्ट्रिय निकुञ्ज या कुनै सम्बन्ध क्षेत्र बनाउँदा निर्माण गर्दै गर्दाखेरि हामी त्यहाँबाट आज जुनमा त्यसले विकास गर्यो भने उसको चाहिँ जल जन जन जङ्गलसँग जोडेको सभ्यता जुन छ त्योसँगको उसको दूरी टाढियो कि, त्यसले गर्दाखेरि यो चाहिँ अत्यन्त गम्भीर कुरा हो विकासको कार्यक्रम आउँदै गर्दाखेरि।
1: अब अन्तिममा यो भोटकसीको घटनालाई नै लिएर आधार बनाउने हो भने जलवायु न्याय चाहियो, विपद व्यवस्थापन र जोखिमयुक्त क्षेत्रमा रहेका आदिवासी जनजातिको दीर्घकालीन संरक्षणका लागि अब महासंघले राज्यलाई पनि हारगुहार गर्नुपर्ने भयो, दबाव पनि दिनुपर्ने भयो, अन्तर्राष्ट्रिय निकाय समक्ष पनि यो कुरा पुर्याउनु पर्ने होला नि।
0: आदिवासीहरू प्रायः प्रायः पहाडी हिमाली क्षेत्रमै बस्छौँ, त्यो हेर्नु बस्छौँ होइन, जलवायु परिवर्तन र यो जुन प्राकृतिक प्रकोपमा सबभन्दा बढी असर पर्ने जाति भने कालिम्पोङ जाति जस्तो देखिन्छ होइन, सेतो हिमालहरू पक्रिँदै अब कालो हिमालमा परिणत हुँदैछ, यो चाहिँ ठुला देशहरूले किनभने हामी त जलवायु परिवर्तनको यो असर भोगिरहँदाखेरि हामी कार्बन उत्सर्जनमा हाम्रो चाहिँ भूमिका भनेको यो नियर जिरो भन्छ कि, हामी त झन्डै झन्डै लगभग शून्य तहको हामी योगदान छ होइन, तर त्यसको खेतीको जुन जोखिमको भाग चाहिँ हामीलाई ठुलो परेको छ, त्यसले हाम्रो अधिकार हो। अघि पनि तपाईँले कुरा उठाउनु भएको छु यो तपाईँको यो जोखिमको लाभ पाउने कि त्यो चाहिँ हाम्रो अधिकार हो, हामीलाई त्यो पाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्री उठाउनु भएको थियो। आज अहिलेको प्रधानमन्त्रीज्यूले पनि अन्तर्राष्ट्रिय तपाईँको फोरमहरूमा उठाउनुपर्छ हामी उठाउँछौँ भनेर भनिरहनु भएको अवस्था छ, हामी पनि त्यो गर्छौँ, यो गर्न पनि जरुरी छ। महासंघले एउटा कुरा चाहिँ पक्का के गर्छ भने एक्सेप्सन गर्नु जरुरी छ, आदिवासीको थाकहरूमा कुनै पनि सरकारले ती क्षेत्रहरूले यस्ता विकासको प्रभावलाई ल्याउने कुरा र त्यो जलवायुको जोखिममा चाहिँ हाम्रो क्षतिको हिस्सा जति पाउनुपर्ने त्यो हाम्रो अधिकारहरू कुरा पाउनुपर्छ।
1: हजुर उपाध्यक्ष जी, रेडियो कार्यक्रम साइनोको लागि यहाँले यति धेरै समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। अन्तिममा केही भन्नुहुन्छ?
0: मेरो अन्तिममा एउटा कुरा छ, हाम्रो मासको सम्बन्धमा यहाँलाई थाहै छ, एउटा फरक खालको भर्टिकल हुने अर्को होरिजन्टल तपाईँको हाम्रो देश छ, त्यसमा चाहिँ विभिन्न सम्बन्धताको महासङ्घहरू छ, विदेशको शाखाहरू छ। यो वर्ष चाहिँ हामी महासङ्घको संगठनमा मुख्य संरचनामा यावत संरचनामा हामी केही न केही हेर्छौँ। यो कुरा जानकारी गराउँदै तपाईँले यो आजको रेडियो कार्यक्रममा मलाई बोल्ने जुन अवसर दिनुभयो। कतिपय कुराहरू यहाँले राख्नुभएको कुरा गम्भीर कुराहरू थियो होला, मैले त्यसलाई कति कष्ट पार्न सक्यो यसमा यही कुरा राख्ने फेरि पनि यहाँलाई धन्यवाद दिँदै मेरो आफ्नो कुरा छु। धन्यवाद हजुर।
1: हस् नमस्ते।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङज्यू हामीसँग कुराकानी गर्दै।
2: नेपिङका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङसँग गरिएको यो कुराकानीसँगै कार्यक्रम साइनोको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले संकेत गर्नुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 MHz पोखरा र रेडियो मर्स्याङदी 95 MHz लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने नेफिनका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जुविष्ट सल्यानी ओझेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आईसीआई को आर्थिक सहयोग नेफिन र वाईएई को सहकार्य रहेको छ।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Caponia. Extreme energy drink.
1: कर छुट सम्बन्धी विशेषहर नगरपालिकाको सूचना। विशेषहर नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थापना भएका सम्पत्ति तथा मालपोत कर योग्य घर टहरा भवन तथा सम्पत्ति करका साथै सञ्चालनमा रहेका व्यवसाय फर्म वा कम्पनीले अनिवार्य रूपमा व्यवसाय दर्ता स्वीकृत गरी तोकिएका कर दस्तुर तथा शुल्क लगाई वार्षिकमा दर्ता नवीकरण तथा कर भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै नगरपालिकाले विभिन्न दस्तुर तथा करहरूमा छूट तथा सहुलियतको व्यवस्था गरेकाले समयमै विशेषर नगरपालिकाको राजस्व शाखा वा वडा कार्यालयमा सम्पर्क गरी कर छूट सुविधा लिनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि बेसीसहर नगरपालिका लमजुङ वेबसाइट www.besisaharmun.gov.np सम्पर्क 0665240।
2: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
4: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
5: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
4: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
6: नोट फल सिलिङ कार्य बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
7: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
8: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
9: नाम चाहिँ के लेखेको रहेछ सर?
8: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
7: तेरो बाउले यत्रो ठुलो कुरा मसँग लुकाएछ होइन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
1: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छ। तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप रायमाझी जस्तै।
10: दिलीप रायमाझी जस्तो रे? दिलीप रायमाझी नै हुनुहुन्छ नि।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
11: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
12: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
11: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
13: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
14: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
15: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म, कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ।
5: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन यज्ञ, खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
4: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
5: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
5: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201130,
5: मोबाइल नम्बर 9850045230 र 9850408140।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9840707745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
10: प्योर फार्मेसीमा अब विशेषज्ञ सेवा, तपाईको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
11: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
10: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
11: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
10: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसपारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
11: विस्तृत जानकारीको लागि
10: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906683, मोबाइल 98490-68924 र 98450-86780।

0: Mania
1: Extreme Energy Drink.
2: Extreme Energy Drink. Time check. Aile thik 9 bajeko cha.
3: Extreme Energy Drink. Taste the difference. Feel the energy.
4: Marsang de FM 95 MHz. 95 MHz.
5: नमस्कार, म भोजेन्द्र बस्नेत. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. भन्दा पहिले मुख्य खबर. रतुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरूद्ध. धादिङको परेवाटार मास्टर सड़क आजदेखि समय तोकेर एकतर्फी सञ्चालन. प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेण्डा. हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने. राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन. कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण. 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा शुरू हुँदै सम्मेलनका सबै मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देख्न सक्ने. र एसीसी प्रिमियर कपको फाइनलमा नेपाल यूएई विरूद्ध पहिले ब्याटिङ गर्दै. नेपाल खबरमा अब पूरा खबर. बाढ़ी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ. नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ. भदौ 10 गतेदेखि बाढ़ीका कारण अवरूद्ध सड़कमा अझै गाड़ी सञ्चालन हुन सकेको छैन. रसुवाको मैलुङ स्याप्रोवेशी तथा नुवाकोटको टोखा छहरे सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण गाड़ी सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ. यस्तै सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिका 2 अरणीको राजमार्ग पहिरोको कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ. कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ. यसैबीच भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सड़क आजदेखि समय निर्धारण गरेर एकतर्फी गाड़ी सञ्चालनको व्यवस्था गरेको छ. जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्. धादिङ बेसीतर्फ गुड्ने गाड़ी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ. यस्तै दिउँसो 1 बजेदेखि बेलुका 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्. गल्छीतर्फ गुड्ने गाड़ी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ. प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्रसंघको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ. परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ. अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ. यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ. सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मंचमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ. महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइट इभेन्ट पनि आयोजना गर्दैछ. सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ. पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो. भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार समिति गठन गरेको रासोपाले जनाएको छ. समितिमा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजल समीम एकरानी, करिश्मा कडरिया र प्रमोद नेउपाने हुनुहुन्छ. रासोपाका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ. राइट टू रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो. यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ. अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
0: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढ़ी, पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राक्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। भर्खरैको भोटेकोशी बाढ़ीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढ़ेर प्रति डलर खरिद दर 152.59 रूपियाँ र बिक्री दर 153.19 रूपियाँ कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोड़िएको साउदी रियाल एकको खरिद दर 40.63 रूपियाँ र बिक्री दर 40.79 रूपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रूपियाँ र बिक्री दर 42.02 रूपियाँ तोकिएको छ भने युएई दिराम एकको खरिद दर 41.55 रूपियाँ र बिक्री दर 41.71 रूपियाँ तोकिएको छ। मलेसियन रिंगेट एकको खरिद दर 37.49 रूपियाँ र बिक्री दर 37.63 रूपियाँ तोकिएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत, चीन, रूस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति शी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउने जो खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रूससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ़दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाई छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकेर 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल

सभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेण्डा, हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने, राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन, कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण, 18 ब्रिक्स शिखर सम्मेलनमा आजदेखि दिल्लीमा शुरू हुँदै सम्मेलनका सबैसो मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने, र एसीसी प्रिमियर कपको फाइनलमा नेपाल यूएई विरूद्ध पहिले ब्याटिङ गर्दै

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123 4021124, मोबाइल 9841445148।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0664520209।

0: Stefania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा

0: औरिधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
0: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
3: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
4: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
3: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
4: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौँ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौँ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौँ।
5: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौँ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: हेलो, मर्स्याङदी FM 95 MHz।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्कराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोफाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9461626344, 9461626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: निप्टाई दिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 98573375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौ, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिऊ। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमजुङ।
1: मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
0: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
5: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560281186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
6: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
7: एक्सट्रिम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार, रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org मा बिहान 10 बजेको मर्सङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज विश्व प्राथमिक उपचार दिवस। आज बिहान धेरै ठाउँको मौसम खुल्यो। दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। 10 राष्ट्रिय खेलकुद मंगसिर 16 गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने र एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दै।
3: सिप विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सीटीभीटीको सहकार्यमा सहभागीको माग अनुसार सिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले सिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सीटीभीटी खुदी। न्यूनतम सहभागी संख्या 20 जना। तालिम अवधि 390 घण्टा। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ। सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ। सिप नै रोजगार र स्वरोजगारको आधार हो।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: अब समाचार विस्तारमा विश्व प्राथमिक उपचार दिवस आज बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। देशभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाईसराई बढ़दै गइरहेको छ। नेपालमा पनि विपद बाढ़ी पहिरो तथा अन्य आकस्मिक घटना वा अवसरहरूको खोजीमा मानिसहरू बसाई सर्ने गरेका छन्। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, बसाईसराई यात्रा सहज हुँदैन, यसमा विभिन्न बाधा व्याधा व्यवधानहरू आउन सक्छन्। त्यस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा संस्कृति भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाईसराई गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहपन, थकान, मानसिक दबाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ। यसै गरी बसाईसराई गर्नेहरू डिहाइड्रेशन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीड़ा जस्ता उच्च जोखिम मात्र नभई बसाईसराईका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परेको छ। यस्तै मधेस केही ठाउँमा छिटफुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै उदयपुरको गाईघाटमा 55.2 मिलिलिटर र उदयपुरगढ़ी मौसम मापन केन्द्रमा 52.4 मिलिलिटर वर्षा मापन भएको छ। अहिले मनसूनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतै बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघ गर्जन चट्याङ सहित माध्यमसम्मको वर्षाको र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघ गर्जन चट्याङ माध्यम सहितको वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा मेघ गर्जन चट्याङ सहितको माध्यम वर्षाको सम्भावना छ। आज राति कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित माध्यम वर्षाको सम्भावना रहेको छ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय भएको हो। राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुंगो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्री प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। यसअघि राष्ट्रिय खेलकुदको नवौं संस्करण 2079 असोज 28 कार्तिक 3 गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। त्यस यता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा आज नेपाल र यूएई खेल्दैछन्। फाइनल नेपाली समयअनुसार अहिले बिहान 7 बजे शुरू भएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधि सँगै 2027 को एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 को फाइनलमा पनि नेपाल र यूएई खेलेका थिए। त्यसबेला नेपालले यूएईलाई 7 विकेटले पराजित गरेको थियो। लमजुङको बेसी शहर क्षेत्रमा बसोबास गर्दै आएका गुरूङ समुदायका विभिन्न समाज तथा समूहहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 14,45,572 रूपियाँ सहयोग गरेका छन्। तमु हिउला छोजदी गुरूङ राष्ट्रिय परिषद बेसी शहर इकाईको पहलमा बेसी शहर क्षेत्रका 17 तमु आमा बाबा समूहबाट उक्त रकम संकलन गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो। संकलित रकम मध्ये शान्ति टोल तमु आमा तथा बाबा समूहले 3,24,775 रूपियाँ, मनाङ्गी चौतारा आमा समूहले 1,50,000 रूपियाँ, सेर तमु बाबा तथा आमा सेवा समाजले 1,47,155 रूपियाँ र प्रगति टोल तमु सामुदायिक छोजदीले 1,39,245 रूपियाँ सहयोग गरेका छन्। त्यस्तै 14 खोला तमु समाजले 1,21,160 रूपियाँ, बेसी शहर नगरपालिका नौका 14 भाइ लेम तमु समाज बिम्दले 1,11,111 रूपियाँ, पौचोको गाथर घनपोखरा तमु समाजले 1,00,000 रूपियाँ र बिम्द बेसी शहर तमु समाजले 91,011 रूपियाँ सहयोग गरेको तमु हिउला छोजुदी बेसी शहर इकाईका कोष सदस्य पूर्ण सिंह गुरूङले जानकारी दिनुभयो। मालिङ तमु समाजले 71,500, नाद टोल बेसी शहरले 40,555, सहजी टोल तमु आमा तथा बाबा समूहले 40,305, दूधकौरी तमु समाजले 28,200, तमु हिउला छोजदी बेसी शहर इकाई र भुजुङ तमु समाजले 20,000 रूपियाँ सहयोग गरेका छन्। यसै गरी उत्तर कन्या तमु समाजले 15,555, माझगाउँ लाकुरी बोर्ड चिसापानी हिले तमु समाजले 15,000 र पुमा गाउँ तमु समाजले 10,000 रूपियाँ सहयोग गरेका छन्। तमु समुदायबाट संकलित उक्त रकम बिहिबार नै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिसकेको छोजदीका सचिव कृष्ण घले बताउनुभयो। विपदका बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले समुदाय स्तरबाट रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो। लमजुङको रायनस नगरपालिका 5 तीनपिपले स्थित श्री शिशु विद्याश्रम माध्यमिक विद्यालयकी प्रधान अध्यापक तथा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिकी सह अध्यक्ष नानुमाया पराजुली 40 वर्ष 5 महिना 2 दिन लामो शिक्षण सेवा पछि सम्मानसहित विदाय गरिएको छ। शिक्षण पेशाको 32 वर्ष 5 महिना 14 दिन श्री शिशु विद्याश्रम माध्यमिक विद्यालयलाई समर्पित गर्नुभएकी पराजुलीले 26 वर्ष 18 दिन विद्यालयको प्रधान अध्यापकको जिम्मेवारी सम्हाल्नु भएको हो। आफ्नो जीवनको महत्वपूर्ण समय शिक्षा क्षेत्रमा समर्पित गर्दै 4 दशकभन्दा लामो समय विद्यार्थी विद्यालय र शैक्षिक क्षेत्रको विकासमा पुर्याउनु भएको योगदानको कदर र उच्च सम्मानका साथ उहाँलाई बिहिबार विदाय गरिएको हो। पराजुलीको अनिवार्य अवकाशको अवसरमा विद्यालय परिसरले आयोजना गरेको सम्मान सहितको विदाय कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, पूर्व अध्यक्षहरू, सल्लाहकारहरू, पूर्व विद्यार्थी, शैक्षिक व्यक्तित्व, आमा समूह, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको उपस्थितिमा रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामा साली नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा रायनस नगरपालिकाका उपप्रमुख पुष्प राज खनाल, जिल्ला शाखा शिक्षा शाखाका प्रमुख पूर्ण बहादुर नेपाली, रायनस पाँचका वडा अध्यक्ष शंख बहादुर सार्की, मेघ बहादुर भण्डारी, विद्यालयका पूर्व अध्यक्ष रामचन्द्र भट्ट लगायतले शैक्षिक क्षेत्रमा पराजुलीको योगदानको चर्चा गर्दै उहाँको सुखद समृद्धिपूर्ण सेवानिवृत्त जीवनको शुभकामना व्यक्त गरेका थिए। विद्यालयका शिक्षक पदम पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक देव गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो। विद्यालयको तर्फबाट पराजुलीलाई उडाएर अविरपण सहित दुबोको माला, करूवा, सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो। पञ्चेबाजा सांस्कृतिक कार्यक्रम सहित विद्यालय परिवार, शिक्षकवर्ग, विद्यार्थी व्यवस्थापन समिति, अभिभावक, विभिन्न आमा समूहहरूको छुट्टा छुट्टै सम्मान बीच पराजुलीलाई विदाय गरिएको हो। शिक्षण पेशामा मात्र सीमित नरही उहाँले शिक्षकका पेशागत अधिकार, शैक्षिक सुधार तथा शैक्षिक आन्दोलनमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आउनुभयो।

0: कोसी नदीमा आएको अकल्पनीय बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सुन्दर बजार तमु समाजले आर्थिक सहयोग गरेको छ। साङ्दो पल्रे बौद्ध गुम्ब तथा गुरूङ समाज सुन्दर बजार लमजुङको पहलमा समाजका दाजुभाइ तथा दिदी बहिनीबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 1,26,710 रूपियाँ सहयोग गरिएको हो। समाजले संकलन गरेको उक्त रकम भदौ 25 गते नेपाल बैंक लिमिटेड सुन्दर बजार शाखामा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एकमुष्ट जम्मा गरी सहयोग गरेको जनाएको छ। प्राकृतिक विपदका कारण प्रभावित तथा पीड़ित परिवारलाई राहत पुर्याउने उद्देश्य समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो। कुसे औंसी तथा औंसीको अवसरमा सर्वोदय सेवाश्रम तथा धर्मनाथ धाममा पितृभक्त श्रद्धालु भक्तजन तथा विभिन्न संघ संस्थाबाट नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ। कुसे औंसीका दिन विभिन्न महानुभावले आश्रममा रहेका वृद्धावृद्ध आमाबुबका लागि नगद तथा खाद्यान्न सहयोग गर्नुका साथै धर्मनाथ धामको दर्शन र सर्वोदय सेवाश्रमको अवलोकन गरेका छन्। सहयोग गर्नेमा रायनस नगरपालिका एक भांगेरी निवासी सुखबहादुर धनकौलीले 10,100 रूपियाँ, सुन्दरबजार नगरपालिका 9 भोटेवडा निवासी सबिना ठकुरीले 11,555 रूपियाँ र भानु नगरपालिका 3 खहरी निवासी कुलबहादुर बानियाको परिवारले 12,500 रूपियाँ सहयोग गरेका छन्। त्यस्तै आईएमई लाइफ इन्सुरेन्स सुन्दरबजार शाखाबाट खाद्यान्न लगायतका सामग्री सहयोग प्राप्त भएको छ। सेवाश्रमका अनुसार उक्त दिन 45 समूहगत पारिवारिक तथा व्यक्तिगत रूपमा आएका श्रद्धालुबाट सहयोग प्राप्त भएको हो। रसिदबाट 68,840 रूपियाँ नगद संकलन भएको छ। यसै गरी 300 केजी चामल, दाल, तेल, आलु, चिनी, चिया, मसला, जूस, बिस्कुट, फलफूल लगायतका खाद्यान्न तथा जिन्सी सामग्री समेत सहयोग प्राप्त भएको छ। रायनस, भानु, पालुङटार, सुन्दरबजार नगरपालिका लगायतका विभिन्न स्थानबाट आएका भक्तजनले आश्रममा पुगेर दान तथा अवलोकन गरेको सेवाश्रमका प्रचार प्रसार संयोजक लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। सहयोग तथा आश्रम अवलोकनका लागि आउनुभएका सम्पूर्ण श्रद्धालु भक्तजन तथा सहयोगदाताप्रति संस्थाका अध्यक्ष कृष्णराज ओलियाले धन्यवाद व्यक्त गर्नुभएको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ वर्षाङ दि समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गतेभित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
2: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000।

0: 06625201030 मोबाइल नम्बर 98565430 र 98560140।
1: नेशनल सिटी हॉस्पिटल
2: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल।
0: विशेषज्ञ चिकित्सक र सेवाहरू
3: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल,
0: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ, नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य,
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त,
0: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार,
0: फिजिसियन डाक्टर गौरीराम महतो,
3: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई,
0: हार्ट जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी,
3: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती,
0: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी,
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे, मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी, इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
0: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा। नेशनल सिटी हस्पिटल, हस्पिटल रोड भरतपुर, सम्पर्क 0054-93-611।
2: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल।
0: कर छुट सम्बन्धी विशेषहर नगरपालिकाको सूचना। विशेषहर नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थापना भएका सम्पत्ति तथा मालपोत कर योग्य घर टहरा भवन तथा सम्पत्ति करका साथै सञ्चालनमा रहेका व्यवसाय फर्म वा कम्पनीले अनिवार्य रूपमा व्यवसाय दर्ता सूचीकृत गरी तोकिएका कर दस्तुर तथा शुल्क लगाई वार्षिक रूपमा दर्ता नवीकरण तथा कर भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै नगरपालिकाले विभिन्न दस्तुर तथा करहरूमा छूट तथा सहुलियतको व्यवस्था गरेकाले समयमै विशेषकर नगरपालिकाको राजस्व शाखा वा वडा कार्यालयमा सम्पर्क गरी कर छूट सुविधा लिनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि बेसीसहर नगरपालिका लमजुङ वेबसाइट www.besisaharmun.gov.np, सम्पर्क 0665201040।
4: मर्चेन्ट एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। लमजुङ र मनाङ जोड्ने बेसीसहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारापानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्साङदी जलविद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँगुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानको क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकोले सड़क पूर्ण रूपमा बन्द गर्न लागिएको उहाँले बताउनु भएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न नपाइने उहाँले बताउनु भएको छ। बेसीसहर नगरपालिका 8 नारायण स्थान मुख्य कार्यालय रही वित्तीय कारोबार गर्दै आएको संयुक्त भूपसैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढ़ीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि 55,555 रूपियाँ आर्थिक सहयोग गरेको छ। साकोसले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो। भोटेकोशी बाढ़ीका कारण प्रभावित भएका परिवारजनलाई विपदको यस कठिन परिस्थितिमा शीघ्र राहत तथा पुनर्स्थापनामा केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको सहकारीका प्रबन्धक अनिल गुरूङले बताउनुभयो। प्राकृतिक विपदको सामना एक्लैले गर्न सम्भव नहुने भएकोले संकटका बेला सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो। राष्ट्रप्रतिको आफ्नो कर्तव्य बोध गर्दै विपदमा परेका नागरिकको पीड़ामा मलहम लगाउने उद्देश्यले सहयोग रकम प्रदान गरिएको सहकारीका अध्यक्ष नेत्रमान गुरूङको भनाई छ। सहकारीले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सामाजिक कार्यमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ। विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर लमजुङको बेसी शहरमा प्राथमिक उपचार सम्बन्धी तालिम शुरू भएको छ। नेपाल रेडक्रस सोसाइटी लमजुङ जिल्ला शाखाको आयोजनामा शुक्रबारदेखि तालिम शुरू भएको हो। तीन दिनसम्म सञ्चालन हुने तालिममा सुन्दर बजार नगरपालिका अन्तर्गतका पाँचवटा उपशाखामा 25 जनाको सहभागिता रहेको छ। विपदका समयमा उद्धार तथा प्राथमिक उपचारका लागि आवश्यक ज्ञान सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी लमजुङ जिल्ला शाखाका सभापति ऋषिराम घिमिरेको अध्यक्षतामा भएको थियो। कार्यक्रममा रेडक्रसका प्रदेश कोष सदस्य नारायण घिमिरेले विपदको अवस्थामा उद्धार तथा प्राथमिक उपचारका लागि दक्षता हासिल गर्न तालिम उपयोगी हुने बताउनुभयो। वहाँले विपदका बेला घाइते तथा प्रभावित व्यक्तिलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन आवश्यक सिप तालिमबाट प्राप्त हुने बताउनुभयो। जिल्ला सभापति ऋषिराम घिमिरेले तालिमबाट सिकेको ज्ञान सिप र क्षमतालाई व्यवहारमा प्रयोग गर्दै विपदमा परेका व्यक्तिको उद्धारमा सहयोग गर्नु नै रेडक्रसको मूल्य मान्यता रहेको बताउनुभयो। कार्यक्रमको सहजीकरण रेडक्रस जिल्ला शाखाको कर्मचारी श्रीकान्त घिमिरेले गर्नुभएको थियो। तालिम अवधिभर सहजकर्ता विमला पौडेल, जिल्ला सभापति ऋषिराम घिमिरे र जिल्ला शाखा कर्मचारी श्रीकान्त घिमिरेले प्राथमिक उपचार सम्बन्धी सैद्धान्तिक र प्रयोगत्मक अभ्यास मार्फत प्रशिक्षण दिनुभएको छ। तालिममा सहभागीलाई विपदका समयमा घाइते तथा प्रभावित व्यक्तिलाई तत्काल आवश्यक प्राथमिक उपचार प्रदान गर्ने, उद्धारमा सहयोग गर्ने र सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्ने विषयमा अभ्यास गराइने आयोजकले जनाएको छ। मर्साङले समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
5: आज विश्व प्राथमिक उपचार दिवस नेपालमा पनि मनाइदै आज बिहान धेरै ठाउँको मौसम खुल्यो। दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको सम्भावना। बेसी शहर चामे सड़क आज दिनभर बन्द हुने र 10 राष्ट्रिय खेलकुद मंगसिर 16 गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: लाइव हटाइदेऊ 10 बजेको लाइभ हटाइदेऊ 10 बजेको
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै विश्वतहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038 98463038।
6: सुवर्ण अवसर।
7: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560426257 र 98400067787।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
9: तीन गुना लाना टुला
8: हुलास मुसम अर्कुतिल दमाइसे।

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865067272।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीधन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611-39157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
10: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
9: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
10: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
11: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
12: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
13: मर्स्याङ दिन समय
14: अहिले बिहानको ठीक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्रीराम, जय सीता।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनसादी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
4: हेलो, मर्संग एफएम 95 मेगाहर्ज।

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ब्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 सानीमा बैंकको ठीक अगाडि।
5: ए छोरी, त्यो पालीमा राखेको रेडियो लिए त बा।
6: हुन्छ हुन्छ हुन्छ।

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आऊ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
12: छोराबरा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 4 4

0: कान्छी, गर्भनोने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँ नै रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
10: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधिले शोभा अल्मोनियम कोटेल सादा थिन रङ्गीन जस्ता पाता हुलास ज्युरा कलर छ्यानभन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना टुला हुलास मुसम अर्को तिल दमाइसे
11: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: California.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? के बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाए पो स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सेङ्गे FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Sonia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्नु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
5: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
6: नाम चाहिँ के लेखेको रहेछ सर?
5: भन्नु मिल्दैन। यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
7: तेरो बाउले यत्रो ठुलो कुरामा त लुकाएछ होइन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
2: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छ।
7: तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
8: ए सुड्डी सुड्डी, मैले मात्र भन्यो मेरो आमालाई
7: सुड्डी।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राई माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
9: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
10: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
9: ओहो ठ्याक्कै दिलीप राई माझी जस्तै।
11: दिलीप राई माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
12: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
9: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला।
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
9: ल भइहाल्छ नि नानी।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
14: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
13: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
15: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: Ayah, modern ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै का जाने का कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी अनि ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850063780
0: यो मोबाइलले पनि तनावै दियो भन्या
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसहर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
7: हाम्रो शाखा बेसीसहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665251
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
5: गुड मर्निङ क्लास ल आज हामी डडेलको विषयमा पढ्छौ भन्न त शान्ति के कारणले डडेलो लाग्छ
6: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
5: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
7: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
8: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौं मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
10: अब जापान ट्राई होइन स्योर गरौं
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बिसे सहर आठ नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
5: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
11: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
13: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
14: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
15: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
14: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
15: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरुन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
14: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
15: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
14: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
15: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
16: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
17: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी साताको अन्तिम दिन शनिबारको दिनमा छौ शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ फोन गर्नको लागि 0665220020 डायल गर्नुहोला र तपाईँले कमेन्टबाट पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र मौसमी अवस्था चाहिँ आज अलिकति बिहान चाहिँ एकदमै दसैँ आएको जस्तो एकदमै मजाको घाम लागेको थियो भने अहिले चाहिँ त्यति साह्रो घाम लागेको छैन अलिकति शीतल शीतल नै छ ल सम्भवत एकछिनपछि पानी पनि पर्ने अवस्था छ अलिकति सतर्क हुनुहोला पनि भन्न चाहन्छु त्यसको लागि र कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर र आज शनिबारको दिन पनि रहेको छ अन्नपूर्ण चलचित्र मन्दिरमा हिजो 26 गतेदेखि दुईटा चलचित्रहरू चाहिँ चलिरहेको छ पेन्सन पट्टा रहेको छ 12 बजेर 3 बजेको शोमा र साँझ 6 बजेको शोमा चाहिँ बेहुली चलचित्र चलिरहेको छ तपाईँले मजाले गएर पनि हेर्न सक्नुहुनेछ फिल्महरू दुईटा फिल्म चलिरहेको छ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने आजको कार्यक्रममा फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर यति बेला शुरूआती चरणमै छौं तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। यति बेला आजको पहिलो कलर जोडिनु भएको छ। हेलो, नमस्ते।
1: नमस्ते लक्ष्मी।
0: नमस्ते, श्यामजी सन्चै हुनुहुन्छ?
1: सन्चै छु। अनि हजुर सन्चै हुनुहुन्छ?
0: हजुर, म पनि सन्चै छु। के गर्दै हुनुहुन्छ श्यामजी?
1: म अहिले हजुरसित बोल्दैछु र
0: ओहो। अनि श्यामजी,
1: हजुर,
0: मौसम कस्तो छ अहिले?
1: मौसम उज्यालो झुलो भइरहेको छ, पानी पर्ला पर्ला जो पनि छ, घामी चर्किया त्यही भएको छ मौसमले।
0: हो, छाता लिनु भएको छ कि छैन? भरे पानी पर्यो भने फेरि
1: छ नि, छाता किन नहुने।
0: अनि को को हुनुहुन्छ? साथी पनि हुनुहुन्छ कि एक्लै हुनुहुन्छ?
1: एक्लै छु, आज कोही नै हुनुहुन्न।
0: एक्लै हुनुहुन्छ है?
1: हजुर।
0: आज त कार्यक्रममा सुरुमै जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। अनि आजको बसाइको बारेमा पनि पक्कै पनि जानकारी छ है?
1: जानकारी त छ, अब दुई तिन दिन भयो ग्याप भएको, बोल्न मन लागेर फेरि कल गरेको। फेरि आज गीत गाउनु पर्ने होला।
0: हजुर, हो नि, एउटा मजाको मिठो गीत रोज्नुहोस् त।
1: अभि
0: डर लाग्यो कि क्या हो श्यामजीले अभि भन्नुभएको छ त?
1: अनि गीत गाउनु पर्छ भनेपछि त डर लाग्यो नि। अब यस्तो स्वर नभएको मान्छेले गीत गाउँदाखेरि कस्तो नराम्रो हुन्छ, यस्तो बोल्न भने नि कल गरेको झन् तपाईँहरू फेरि गीत गाउनै पर्छ भनेर लगाइदिनुहुन्छ। अनि डर लाग्यो नि, अब यति मिठो मिठो के अरे गीत गाउनेहरू कति मिठो मिठो गीत गाउनेहरू हुनुहुन्छ, त्यो भएर त्यसको हिसाबमा त म त केही पनि होइन, अब के गर्नु नि,
0: गाउनु पर्यो नि आज। हजुर, गाउनै पर्यो नि श्यामजीले। अब सुरुमा जोडिने मान्छेले गीत गाउनु भएन त फेरि पछि पछि जोडिने मान्छे पनि, अब श्यामजी सुरुमा जोडिनु भएको थियो, श्यामजीले नै गाउनु भएको छैन, हामी पनि गाउँदैनौ भनेर भन्नुहुन्छ कि?
1: गाउने मान्छेले त गाइहाल्नु।
0: त्यही भएर हजुरले पनि गाउनु पर्यो।

0: ओहो, आधा आधामै छोड्नु भयो त गीत. अब तैपनि एकदमै धन्यवाद छ है, गाउँदिन भन्दा भन्दै यति मिठो गीत गाइदिनु भएको छ. कसलाई सम्झिन चाहनुहुन्छ श्यामजीले आज? हजुर, धन्यवाद.
1: त्यसै गरी जिल्लु बहिनीलाई र बसन्ताजी, खुसी बहिनीजी, अनि मुनाजी, सुजन भाइ, म श्यामजी होल, तिम्रो साथीहरू भन्नुपर्दा त मुना बहिनी, सलिना बहिनी, रिना बहिनी सम्झना छ, र सुषमा दिदी, साकेश्वरी दिदी, कृष्ण लामा, सरस्वती, शङ्कर भाइ, श्याम पाण्डे भाइ, कामामा, लक्ष्मी मिश्र, केशु छेत्री, एम सरु भाइ, कृष्ण गुरुङ, मङ्गलकाङ्क्षा, अघि आउने पछि आउने सम्पूर्णलाई सम्झिँदै बिदा.
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई. भर्खरै मात्रै आजको पहिलो कलर श्यामजी जोडिनु भएको थियो, उहाँले छोटो मिठो गीत गाउनु भएको छ, साथै सम्पूर्ण साथीहरूलाई सम्झिँदै विदा भइसक्नु भएको छ. तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला. 0665220020 डायल गरेर हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौ. फरक फरक बसाईको साथमा तपाईँले पनि हामीलाई फोन गर्न सक्नुहुनेछ र आजको बसाईमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ. आफूलाई मन परेको जुनसुकै गीत गाउनको लागि तपाईँ आज जोडिन सक्नुहुनेछ. यति बेला कोही साथी हुनुहुन्छ कलमा. हेलो, नमस्ते.
2: लक्ष्मीजी नमस्कार, गुड आफ्टरनुन.
0: नमस्कार, गुड आफ्टरनुन. टेक बहादुरजी.
2: हजुर लक्ष्मीजी.
0: सन्चै हुनुहुन्छ?
2: हजुर लक्ष्मीजी, आराम कुशल सन्चै छु.
0: उदयपुरतिर घाम लागेको छ कि शीतल छ कि पानी परेको छ?
2: हजुर, तपाईँको चाहिँ नि रातिदेखिको बिहानसम्म चाहिँ पानी पर्यो, अनि अहिले चाहिँ अब घरिघरि घाम पनि लाग्छ, घरिघरि शीतल पनि हुँदैछ लक्ष्मीजी.
0: यता एकदमै लुकामारी खेलिरहेको छ है अहिले मौसमले.
2: लुकामारी खेलेको छ आज. अनि हजुरहरूकोतिर चाहिँ
0: यता पनि त्यति धेरै घाम लागेको छैन है, बिहान चाहिँ एकदमै दसैँ आएको जसरी घाम लागेको थियो भने अहिले चाहिँ शीतल शीतल, अब केही छिनमा चाहिँ पानी पनि पर्छ कि जस्तो भइरहेको छ.
2: ए हजुर हजुर. लु लक्ष्मीजी, म पनि एउटा हुन्छ, म गीतै गाउँछु नि एउटा गीत है.
0: हजुर हुन्छ.
2: हजार जुनीसम्म खोजी बसे तिमीलाई, माया मेरो युग युगसम्म तिमीलाई दिए तिमीलाई. ओ

0: सितो माया सम्झना सँग बाँच्नु पर्ने कसितो यो वेदना हो सम्झना सँग बाँच्नु पर्ने कसितो यो वेदना हो हजार गुनीसम्म लक्ष्मीजी मेरो गीत यति नै हो
1: ओहो धन्यवाद छ है हजार जुनीसम्म भनेर गीतबाट गाउनु भएको छ त्यसको लागि एकदमै धेरै धन्यवाद छ यहाँलाई
0: हजुर हुन्छ लक्ष्मीजी
1: अनि मिठो गीत गाउनु भएको छ साथीहरूको नाम लिनुपर्दा कसको नाम लिन चाहनुहुन्छ आजको बसाइबाट
0: हजुर सर्वप्रथम यति मिठो सुरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ नै आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बस्ती गीतमा सम्झन चाहन्छु अनि हजुर हुन्छ वेलकम सो मच अनि त्यसपछि हजुरलाई प्राविधिकमा साथ दिनुहुने प्राविधिक मित्रज्यूलाई अनि धरण विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु रोशन सुनाङ राई अनि उदयपुर बेलटार निवासी चौनपासमा सञ्चालिका आर्य तारा गदल र शैली मिना चामलिङ राई दाई शम्भु कटवाल भाइराज गले मगर अनि खोटाङ बारा पोखरी गाउँपालिका वडा नम्बर 5 निवासी बहिनी भूमिका राई अनि भोजपुर निवासी लक्ष्मी बान्तवा राई प्रिया राई अनि धनकुटा निवासी बहिनी जेन बान्तवा राई सञ्चालिका आरजे निर्मला कुमारज्यूलाई पनि यो बच्चे गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्साङकी एफएम 95 मेगा चाहिँ यसै गरी नै चाहिने वर्षौं वर्षौं चलिरहोस् भन्दै म टेक बहादुर कुमारै अहिलेलाई छुट्टिन्छु ओके बाई बाई

0: सबैको भलो चाहने मान्छे शुभ दिन भनेर छुट्नु भएको छ। यहाँ पनि एकदमै दिन शुभ रहोस् भन्न चाहन्छु। जीवन कार्कीजी फोनमा पनि जोडिन सक्नुहुनेछ र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनुन।
1: हजुर नानी, नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुरलाई सन्चैको कामना गर्दै हजुरको साथमा म टेकु छेत्री तनहुबाट।
0: हजुर नमस्कार टेकुजी, सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै, र हजुरलाई पनि सन्चै, र होल युनिटलाई पनि सन्चै स्वस्थ व्यक्त भन्न चाहन्छु।
0: हजुर धन्यवाद छ, हामी पनि एकदमै सन्चै छौ। अनि टेकुजी, मौसम कस्तो छ भन्नुहोस् त?
1: मौसमी अवस्था त अब धुमधुम जस्तै भए पनि गर्मी छ र हल्का फल्का घाम चर्किएको पनि जानकारी गराउँछ हजुरलाई।
0: हल्का फुल्का घाम
1: चर्किएला?
0: हजुर हुन्छ पक्कै पनि। अनि कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। बसाईको बारेमा जानकारी छ कि छैन टेकुजीलाई?
1: हजुर आज खुल्ला गीतको बसाई भन्न चाहन्छु।
0: हजुरले हुन्छ सुरु गर्न सक्नुहुनेछ है?
1: अब यस अब तीज नजिकैको अवस्था छ, यसै तीजको आफ्ना दिदी लिन जाँदा एउटा भाइ र दिदी भेनासँग गफ गर्दाको एउटा छोटो प्रस्तुति है त।
0: हुन्छ।

0: अहिले को चीज में पानी भाइली आयो आज पल्लो घर जादिन मैली न राजा राजा अहिले को चीज में पानी भाइली आयो आज के गर्दै छन् बाबु घर तिर सबै सन्चै होलान् त गफ गर्दै भेनासँग बाहिर बोलन् त के गर्दै छन् बाबु घरतिर सबै सन्चै होलान् त गफ गर्दै भेनासँग बाहिर बोलन् त गफ गर्दै भेनासँग बाहिर बोलन् त सन्चै त छौ नि बाबु कति बेला आयो के बनाइसी दिदीले खाजा के खायो सन्चै त छौ नि बाबु कति बेला आयो के बनाइदी दिदीले खाजा के खायो के बनाइदी दिदीले खाजा के खायो कता छन् त भन्छ कता छन् त भन्छ भन्दी देख्दिन त घर त मामा लिन आउँदा पनि किन पर पर त कता छन् त भन्छ भन्दी देख्दिन त घर त मामा लिन आउँदा पनि किन पर पर त आओ सुविधा दिनु होस् हामीलाई है भेन आएकोमा त दिदी लिन अब जमिन अब सुविधा दिनुहोस् हामीलाई है भेन आएकोमा त दिदी लिन अब जमिन पल्लो घर जाँदिन मैली न राजै राजै अहिलेको चिजमा पनि भाइली आयो आज अहिलेको चिजमा पनि भाइली आयो आज
1: हजुर
2: ओहो टेकुजी
1: हजुर
2: एकदमै दिदी र भाइको कस्तो मिठो कुरा दिजमा दिन जाँदाखेरिको है कस्तो राम्रो लाग्यो मलाई त्यसको लागि धन्यवाद छ यहाँलाई एकदमै धेरै धन्यवाद छ तिज पनि नजिकिँदैछ कतिसँग त मिल्न पनि गएको छ होला यो कुरा है
1: हजुर
2: अनि यदि मिठो प्रस्तुति तयार बनाएर सुनाउनु भएको छ एकदमै धेरै धन्यवाद छ अनि साथी सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ टेकुजीले
1: हुन्छ फर्स्ट अफ अल म स्पेसली रूपमा अन एयरमा स्विट भोइस प्रोग्राममा सञ्चालन गर्नुहुने नानी हजुरलाई यो आवाजलाई संसारभर फैलाउन प्रविधि कक्षबाट हजुरलाई नै साथ सपोर्ट गर्नुहुने नानी दिदीलाई
2: हजुर
1: र रेडियो होली न्युजलाई मेरो घर फ्यामिलीलाई र केही साथीहरू कृष्ण लामा चन्द्र लामा केक गुरुङ गोलो आच्यो कान्छा गुरुङ देव गौली राम पाण्डे श्याम प्रसाद अधिकारी सुषमा एम सारु शङ्कर सरस्वती आइसी श्री रिना गुरुङ मुन्ना गुरुङ सलिना गुरुङ त्यसै टाढा मोरङबाट आउनुहुन्छ सरिना गुरुङ र नाम छुटेका सम्पूर्ण साथीहरू र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो प्यारो कल्ताम सुन्नुहुने सबै सबैलाई सम्झाउँदै छुटिन्छु।

0: जय गीत जय संगीत नमस्कार बाई हेभ अ गुड डे।
1: हजुर हुन्छ नमस्ते बाई बाई। भर्खरै मात्रै टेकुची जोडिनु भएको थियो तनहुबाट। उहाँले चाहिँ तीजमा दिदीलाई लिन जाँदाखेरि भाइ र दिदी बीच भएको भलाको सारीलाई गीतमा परिणत गरेर एकदमै मजाले सुनाउनु भएको छ र सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाइबाट उहाँ चाहिँ विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आजको बसाइमा खुल्ला गीत गाउनु पर्ने हुन्छ भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा र तपाईँले पनि कल ट्राई गर्दै गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं भने टेक बहादुर पुमाजीले फोन गर्नुभएको थियो, कमेन्ट पनि गर्नुभएको छ। संचालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटा राई टोलचोकबाट फेसबुक लाइभमा रेडियो मर्साङ एफएम 95 MHz भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ टेकजी। बेली आसामीजीले लेख्नुभएको छ, हाई भन्नुभएको छ। हजुर नमस्कार। शान्ति विशेषजीले पनि मिस यू अल भनेर सम्झिनु भएको छ, यहाँलाई पनि एकदमै धेरै सम्झना छ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
2: नमस्ते, गुड आफ्टरनून, छजलो।
1: छजलो सन्चै हुनुहुन्छ कृष्णजी?
2: हजुर सन्चै छु। तपाईँ सन्चै हुनुहुन्छ?
1: हजुर म पनि सन्चै छु। अनि के गर्दै हुनुहुन्छ आज?
2: बसी बसाइमै हो।
1: बसी बसाइमै हुनुहुन्छ है?
2: हजुर।
1: पानी कतिको पिउनु भएको छ कृष्णजीले आज?
2: पक्कै तपाईँलाई सोध्छ भनेर पिएको भर्खरै। तपाईँले पिउनुभयो?
1: हजुर मैले पनि पिइरहेको छु। अनि मैले नसोध्ने भए चाहिँ यहाँले नपिउने विचार गर्नुभएको थियो?
2: तिर्खा लागे मात्रै पिउँथ्यो, तर अब तपाईँले पक्कै सोध्छ भनेर तिर्खा नलागि पिइदिएको।
1: ओहो, अनि एकदमै खुसी लाग्यो है।
2: हस्, अनि रेडियो त केही सुन्दैन, अरूहरूले केही नभन्दो रहेछ, केही सुन्दैन रेडियो त।
1: होइन होइन, अरूहरूले पनि भनिराख्नु भएको छ, रेडियोमा अलिकति टेक्निकल इस्यु आएको छ, अब पक्कै पनि हामी बनाइराखेको छौँ, अब छिट्टै नै पहिलाको जस्तरी नै सुनिनेछ।
2: केही पनि बुझ्दैन, यो बोलेको फोनमा मात्रै क्लियर आउँछ, सुन्छु भने कि के अरे क्लियरै आउँदैन, बरु पोखराको सैन्य गर्दा क्लियर आउँछ।
1: हजुर अहिले टेक्निकल प्रब्लम भइरहेको छ, अब छिट्टै नै राम्रोसँग सुनिएछ, त्यसपछि चाहिँ अब धेरैले भनिराख्नु भएको छ।
2: हजुर,
1: अनि आज कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। अब गीत पनि गाउनु पर्ने हुन्छ है?
2: हस, जानी नजानी नियमको पालन गरिदिन्छु नि त है।
1: हजुर हुन्छ।

0: मेरो माया जुनीभरीलाई यति भन्न चाहे
1: हजुर धन्यवाद छ हो कसलाई हो जुनीभरीलाई माया भन्नुभएको छ त
0: रेडियो परिवारलाई
1: चाहिँ धेरै माया छ है
0: अन्त
1: अनि यति मिठो गीत गाउनु भएको छ साथीहरू सम्झिन पर्दा यहाँले कसलाई सम्झिन चाहनुहुन्छ
0: हजुर सम्झिनु पर्दा सबभन्दा पहिलो तपाईँलाई अनि प्राविधिकमा साथ दिने दिलुजीलाई
1: हजुर
0: अनि मर्चेन्डी होल टिमलाई अनि रेडियो सुनेर बसिरहनु हुने रेडियो प्रेमी कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्दै बिदा हुन्छ हस् बाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै जोडिनु भएको थियो कृष्ण लामाजी खुदी बगैँचाबाट उहाँले पनि एकदमै मिठो गीत गाउनु भएको छ साथै सम्पूर्ण साथीलाई सम्झिँदै विदा भइसक्नु भएको छ यदि तपाईँले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ आजको बसाईमा मजाले आफूलाई मनपर्ने जुनसुकै गीत गाउन सक्नुहुनेछ भने राम पाण्डेजीले लेख्नु भएको छ हेलो नमस्कार है म पनि सुन्दैछु लमजुङ दुर्दीबाट राम पाण्डे फोन गर्न हुन्थ्यो ब्यालेन्स नै छैन त्यही भएर सुनेर साथ दिइरहेको छु सम्झिरहेको छु सबै सबैजनालाई बिर्सेको छैन आजलाई जान्छु बाई बाई भन्नुभएको छ हजुर नमस्कार एकदमै धेरै खुशी लाग्यो एकदमै दुःख पनि लाग्यो ब्यालेन्स नरहेछ फोन गर्ने चाह हुँदा हुँदै पनि तैपनि सुनेर साथ दिनुभएको छ त्यसको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र गीता लिम्बुजीले लेख्नु भएको छ सेवारो हजुर इट्स मी प्याकुली गीता फ्रम इलाम विश यू चन्द्र लिम्बु एण्ड अल फ्रेण्डलाई भनेर सुट्नु भएको छ सेवारो गीताजी कार्यक्रममा सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ आज हामी शनिबारको बसाईमा छौं शनिबारको बसाईमा खुल्ला गीत गाउनुपर्ने हुन्छ तपाईँले कार्यक्रममा रामजी घिमिरेजीले लेख्नु भएको छ नमस्कार सुन्दै बागमती प्रदेश तीनबाट भन्नुभएको छ नमस्कार रामजी घिमिरेजी कार्यक्रम सुन्नुहुन्छ कमेन्ट पनि गर्नुहुन्छ कहिले कस्तो यस्तो झुकेर फोन पनि गर्नुहोला भन्न चाहन्छु रामजी घिमिरेजीलाई र आज शनिबारको बसाईमा खुल्ला गीत गाउनको लागि तपाईँ जोडिन सक्नुहुनेछ अलिकति ट्रान्समिटरमा समस्या पनि छ धेरैजनाले भन्नुभएको छ छिट्टै ट्रान्समिटर चाहिँ हामी बनाउनेछौ र पहिलेको जसरी नै रेडियो चाहिँ मजाले क्लियर सुनिनेछ पनि भन्न चाहन्छु र कतिलाई जानकारी नहुन पनि सक्छ लमजुङ मनाङ जोड्ने विशेष हरचामी सड़क खण्ड चाहिँ आज बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्मको लागि चाहिँ पूर्ण रूपमा बन्द रहेको छ यो कुराको जानकारी पनि गराउन चाहन्छु अलिकति बाटो मर्मत गर्ने कार्यक्रम चाहिँ भइरहेको छ र फिल्म पनि चलिरहेको छ अन्नपूर्ण चलचित्र मन्दिरमा विशेष गरी बेसी शहरमा हुनेहरूले पेन्सन पट्टा फिल्म तपाईँले हेर्न सक्नुहुनेछ 12 बजेको शो एउटा रहेको छ 3 बजेको शो एउटा रहेको छ र साँझ 6 बजे तपाईँले बेहुली चलचित्र हेर्न सक्नुहुनेछ र आज शनिबार पनि रहेको छ कतिपय साथीहरू चाहिँ हेर्नको लागि पनि जानुभएको होला अहिले चाहिँ कार्यक्रमको आधा आधीमा छौ तपाईँको सामु एउटा मिठो सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: तेरो बाउले यो राखेर 1.5 लाख रुपे ऋण खाएको छ विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु पेन्सन उठाएर मेरो ऋण तिर्ने
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू
2: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त
3: नाम चाहिँ के लेखेको रहेछ सर
2: भन्नु मिल्दैन यो फाइल लिएर जानुहोस् नाम मिलाएर आउनुहोस्
0: तेरो बाउले यत्रो ठुलो कुरा मसँग लुकाइछ होइन पेन्सन पनि अर्कै नाममा लेखाएछ
1: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
2: होइन, म मात्रै हो बाबु।
3: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
4: नाम चाहिँ के लेखेको रहेछ सर?
1: भन्नु मिल्दैन।
3: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
5: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ। तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
6: ए सुड्डी सुड्डी, मैले मात्र भन्यो मेरो आमालाई
5: सुड्डी।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
7: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
8: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
7: ओहो ठ्याक्कै दिलीप रायमाझी जस्तै।
3: दिलीप रायमाझी जस्तो रे? दिलीप रायमाझी नै हुनुहुन्छ नि।
9: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रु 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि कर चुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-120-0665-120-130
1: मोबाइल नम्बर 98565-43-230 र 98565-80-140

हजुर, यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। स्वर्णिम रायजीले लेख्नु भएको छ मिस यु अल भनेर। धर्मराजजीले लेख्नु भएको छ नमस्ते, म ढकाल धर्मराज, दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउनु हुने भोजपुरका दाजु अर्जुन ढकाल, यूएसएमा हुनुहुने दिदी सन्जु घिमिरे, धरानकी मीडिया प्रेमी साथी नानु सबिना राई र सुनसरीका साथी डम्बर बाजीलाई जन्मदिनको शुभकामना, सबैमा शुभदिनको कामना, मीठो सम्झना भनेर छुट्नु भएको छ। यहाँलाई नमस्कार सर, जति पनि साथीको नाम लिनुभएको छ यहाँले, उहाँहरूलाई पनि जन्मदिनको एकदमै धेरै शुभकामना छ भन्न चाहन्छु। राई राई राई आईडीबाट आएको छ, मिस यु अल भनेर, मिस यु टू भन्न चाहन्छु राईजी। र पूर्ण सरी कर्ण प्रिय केसीजीले लेख्नु भएको छ, लौ है म पनि आए कार्यक्रमको साथमा। भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत, के छ हजुरको खबर? निकै आरामै हुनुहुन्छ होला होइन? र घर मेरो दाङ तुल्सीपुर, रमाइलो कार्यक्रम मार्फत हजुर लगायत मेरो घर परिवारमा मिठो सम्झना छ है भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै मिठो सम्झना छ भन्न चाहन्छु। र आज हामी शनिबारको बसाईमा छौं, मिठो तपाईँले जुनसुकै खुल्ला गीत गाउनको लागि आजको बसाईमा जोडिन सक्नुहुनेछ र तपाईँले गीत गाउन सक्नुहुनेछ। फोन गर्नुहोला 0665200020 डायल गरेर। हामी यसरी नै उपस्थित हुने गर्छौं कार्यक्रममा, सात दिनको सातै बार फरक फरक बसाईको साथमा। आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्नुहोला। र मौसमी अवस्था अलिकति पानी पर्न सक्ने अनुभव सम्भावना छ, कति ठाउँमा पानी पनि परेको छ होला, कतिपय ठाउँमा घाम पनि लागिरहेको अवस्था छ होला है। तपाईँले प्रशस्त मात्रामा पानी पिउनको लागि पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु। जंगलमा हुनुहुन्छ भने जंगली जनावरदेखि चाहिँ एकदमै धेरै सतर्क हुनुहोला भन्न चाहन्छु। र हजुरहरूलाई गीत गाउनको लागि एकदमै अनुरोध गरिसकेको छु, मैले गीत गाउन सक्नुहुनेछ। यति बेला म पनि एउटा छोटो गीत गाउन चाहन्छु, तपाईँले फोन चाहिँ ट्राई गर्दै गर्नुहोला भन्न चाहन्छु।

र राई पीके राईजीले लेख्नु भएको छ, हेलो हाई गुड आफ्टरनून दर्शन है हजुर, इट्स मी राई पीके फ्रम मोराङ केराबारी, राइट नाउ मलेसियाबाट फेसबुक लाइभ मार्फत सुन्दैछु। प्रोग्राम राम्रो लाग्छ साथीहरू, सम्झिनु पर्दा मीडिया प्रेमी राई अनिसा बुनु, सिम्पल सरिना गुरूङ, दुर्गा कटुवाल, हर्बल रोशनी राई, राज घले मगर, दिलु सानु याम्फू, दिलु याम्फू राई, जुनिता चामलिङ, रञ्जना बाहिङ राई, उमेश चामलिङ, मीडिया प्रेमी राजेश राई, स्वर्णिम राई, सुनिता कुलिङ, रमिला राई, भावना चामलिङ, निस्मारिका सोनी भाई, सुरेन्द्र, नवीन सबैलाई भन्दै विदा हुन्छु। ओके बाई बाई भनेर छुट्नु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ। सम्पूर्ण साथीलाई पनि सम्झिनु भएको छ, पक्कै पनि जति पनि साथीहरूले सम्झिनु भएको छ, कसै न कसैले त पक्कै पनि रेस्पोन्स गर्नुहुनेछ। र आज एकदमै रमाइलो बसाइमा छौं। गीत गाउनको लागि तपाईँ जोडिन सक्नुहुनेछ 0662520 डायल गरेर। सात दिनको सातै बार फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं र आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ। सोमबारको बसाइमा तपाईँले जुन गीत रोज्नुहुन्छ हामी उक्त गीतलाई बजाइदिनेछौ। मंगलबार चाहिँ मात्रै लोकगीत गाउन सक्नुहुनेछ। बुधबारको दिनमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाइमा कथा, कविता, गजल, मुक्तक, शायरी, चारो सुनाउन सक्नुहुनेछ, क्यारिकेचर पनि गर्न सक्नुहुनेछ। शुक्रबारको दिनमा तपाईँले गीतको ट्र्याक पत्ता लगाउनु पर्ने हुन्छ भने शनिबार आजको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई हो। यो बसाई अनुसार कार्यक्रममा जोडिने गर्छौ। राम पाण्डेजीले लेख्नु भएको छ, वाव लक्ष्मी सिस्टर दामी छ, दामी दामी भन्नुभएको छ। धन्यवाद छ रामजी, राम्रो मानेर सुनिदिनु भएकोमा। र आज हजुरको ब्यालेन्स नरहेछ, नत्र हजुरले पनि एकदमै मिठो गीत गाउनुहुन्थ्यो है। त्यही पनि ठिकै छ, अर्को बसाईमा चाहिँ पक्कै पनि जोडिनुहोला भन्न चाहन्छु। र प्रशस्त मात्रामा पानी पनि पिउनुहोला भन्न चाहन्छु। र अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा दुईवटा फिल्म चाहिँ चलिरहेको छ, मलाई लाग्छ देशैभरि चलिरहेको छ। र बेसी सहरमा चाहिँ पेन्सन पट्टा चलि रहेको छ र बेहुली चलचित्र चलिरहेको छ। दुईटै चलचित्र चाहिँ तपाईँले हलमा गएर चाहिँ हेर्न सक्नुहुनेछ र रमाइलो गर्न सक्नुहुनेछ। एकदमै पारिवारिक चलचित्र नै रहेको छ, परिवारसँग बसेर पनि एकदमै आरामसँग हेर्न सकिने चलचित्र छ। र यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

यो मिठो सांगीतिक कोशेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रममा तपाईँ जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर र प्रशस्त मात्रामा पानी पिउनुहोला। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ वन जंगलतिर जाँदै हुनुहुन्छ भने जंगली जनावरदेखि एकदमै सतर्क हुनुहोला। बाटो पनि एकदमै अहिले बिग्रिरहेको अवस्था पनि छ र घाम पानीले गर्दाखेरि एकदमै चिप्लो पनि भइरहेको छ। हिँड्दाखेरि पनि अलि सावधानी अपनाउनुहोला र लामो दूरीको यात्रा चाहिँ तय नगर्नु होला। यदि तपाईँ तय गर्नु नै पर्ने भएमा पनि अलिकति सतर्क अपनाउनु होला। कतिपय अवस्थामा बाटो बिग्रिएर एकदमै लामो दूरीबाट एकदमै घुमाउरो बाटो चाहिँ तय गर्नु परेको स्थिति पनि छ र घरमै हुनुहुन्छ भने प्रशस्त पानी पिउनुहोला, मिठो खाजा बनाएर खानुहोला पनि भन्न चाहन्छु। र कार्यक्रम सुन्दै पनि हुनुहुन्छ भने आजको बसाइमा फोन गर्न सक्नुहुनेछ। आज भोलि यहाँले एकदमै फोन गर्न छोड्नु भएको छ, माया नमार्नुहोला पनि भन्न चाहन्छु। कार्यक्रम सुनेर आजको बसाइमा जोडिन सक्नुहुनेछ र सात दिनको सातै बार फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं। आज चारजना मान्छे जोडिनु भएको थियो, चारजना साथी। उहाँले एकदमै मिठो गीत गाउनु भएको छ, तपाईँले पनि कार्यक्रममा जोडिएर एकदमै गीत गाउन सक्नुहुनेछ। र कमेन्ट आएको छ यति बेला, मोलो आचुले लेख्नु भएको छ, याद आयो भने आँखा बन्द गरेर सम्झिनु, म तिम्रो वरिपरि नभए पनि तिम्रा मनभित्र बसेको हुनेछु, समयले हामीलाई टाढा बनाए पनि तिम्रो माया मेरो माया तिम्रो सम्झनामा सधैँ अमर रहनेछ पुन्टी डल्ले। हजुर जय रेडियो मर्साङदी, दर्शन नमस्कार, छ्याजल हजुर, सम्पूर्ण रेडियो प्रेमीहरूलाई धेरै धेरै सम्झना अनि माया भन्दै छुट्टिए। मिस यू अल एण्ड ह्याप्पी डेज, हेभ अ गुड डे, बाई बाई भन्नुभएको छ। उहाँको विशेष व्यक्तिले सम्झिनु भएको छ, रेडियो परिवारलाई पनि एकदमै धेरै सम्झिनु भएको छ, त्यसको लागि यहाँलाई एकदमै धेरै धन्यवाद छ र एडभान्समा तिजको शुभकामना पनि दिनुभएको छ, त्यसको लागि पनि धन्यवाद छ। राम पाण्डेजीले लेख्नु भएको छ, लक्ष्मी शेष मिल्छ भने फेरि एउटा गीत गाउनु न अन्तिममा भन्नुभएको छ। मलाई त्यति धेरै गीत गाउन त आउँदैन, अब आज अलिकति कम साथी जोडिनु भएको छ, त्यही भएर मैले नै गाइदिन्छु। हुन्छ, यहाँहरूले सुन्न सक्नुहुनेछ र कस्तो लाग्छ प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। तिम्रो आँखामा सोहेरे बाज्ने

यति नै थियो मेरो गीत कस्तो लाग्यो यहाँलाई प्रतिक्रिया दिन सक्नुहुनेछ गीत कस्तो लाग्यो भनेर र आज मौसमी अवस्था पनि घरि घाम लागिरहेको छ कति ठाउँमा एकदमै शीतल पनि छ होला कति ठाउँमा पानी पनि परिरहेको छ होला र आज एकदमै कम मात्रामा साथी जोडिनु भएको छ नत्र शनिबारको बसाइमा एकदमै धेरै साथी जोडिनुहुन्थ्यो कति मिठो मिठो गीत गाउनुहुन्थ्यो आज चाहिँ एकजना पनि फिमेल साथी चाहिँ जोडिनु पनि भएको छैन पक्कै पनि काममा व्यस्त हुनुहुन्छ होला काममा व्यस्त हुनु त एकदमै राम्रो हो तर पानी पिउन चाहिँ नबिर्सिनु होला भन्न चाहन्छु र सात दिनको सातै बार हामी फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं तपाईँ पनि कार्यक्रममा हरेक दिन जोडिन सक्नुहुनेछ आइतबारको दिनमा एउटा शीर्षक राखेर कुराकानी गर्ने बसाई हुन्छ तपाईँले कुराकानी गर्न सक्नुहुनेछ सोमबारको बसाईमा जुन गीत सुन्न मन लाग्छ तपाईँले भन्न सक्नुहुनेछ हामीले बजाइदिनेछौ मंगलबारको दिनमा तपाईँले लोकगीत मात्रै गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ बिहिबारको बसाईमा मुक्तक सायरी गजल चारु सुनाउन सक्नुहुनेछ बिहिबारको बसाईमा चाहिँ आफ्नो विशेष व्यक्तिको लागि मन खोलेर जे पनि तपाईँले मुक्तक अथवा कवितामा तयार पारेर चाहिँ सुनाउन सक्नुहुनेछ र शुक्रबारको दिनमा चाहिँ कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ तपाईँले र आज शनिबार हप्ता को अन्तिम दिन साताको अन्तिम दिन शनिबारको दिनमा चाहिँ खुल्ला गीत गाउनुपर्ने बसाई हुन्छ आज धेरैभन्दा धेरै साथी जोडिने आश गरेको थियो तर अलिकति कम मात्रामा जोडिनु भएको छ तैपनि ठिकै छ जति पनि साथी जोडिनु भयो उहाँले एकदमै मिठो गीत गाउनु भएको थियो मोलो आचुजीले लेख्नु भएको छ आहा मधुर स्वर स्वरको धनी वाव अमेजिङ माइन्ड ब्लोइङ भोइस हजुर भन्नुभएको छ थ्याङ्क यू सो मच यहाँलाई एकदमै धेरै धन्यवाद छ मन पराइदिनु भएकोमा राम पाण्डेजीले लेख्नु भएको छ वाउ दामी दामी भन्नुभएको छ धन्यवाद राम पाण्डेजी यहाँलाई पनि एकदमै धेरै धन्यवाद छ र अब कार्यक्रमबाट छुटिने बेला भइसकेको छ आज प्रत्यक्ष रूपमा फोन गरेर चारजना साथी जोडिनु भएको थियो श्याम प्रसादजी हुनुहुन्थ्यो टेक बहादुरजी हुनुहुन्थ्यो टेकुजी हुनुहुन्थ्यो र कृष्ण लामाजी जोडिनु भएको थियो चारजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मिठो मिठो शब्द लेखेर पठाउनुहुने तपाईँले पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु साथै कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म लक्ष्मी घले पनि छुटिन्छु रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665-20-152,
2: मोबाइल 97460-00-454।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67272।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
4: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गदी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनैतिक खेल मैदान बन्न नहुने बताएका छन्। शनिबार काठमाण्डुमा आयोजित कष्ट मान्डव डायलगको तेस्रो श्रृंखला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भू राजनैतिक खेल मैदान बन्न नहुने र असंलग्न असन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नु भएको छ। नेपाल चीन सीमापार रेलवे र ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उहाँले बताउनु भएको छ। उहाँले बीआरआई फ्रेमवर्क अघि बढ़ाउने, चीनीय लगानी भित्र्याउने र सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाण्डुमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र त्यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनु भएको छ। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभएको छ। विद्युत नियमन आयोगले विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। आयोगले मीटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र डेभिएशन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषय सम्बन्धी निर्देशिका 2083को मस्यौदा सरकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो। आयोगका अनुसार गत पुसमा जारी गरिएको खुल्ला पहुँच सम्बन्धी निर्देशिकालाई पूर्ण रूपमा कार्यान्वयन ल्याउन आवश्यक सम्बद्ध निर्देशिका मध्ये यी दुईको मस्यौदा सार्वजनिक गरिएको हो। आयोगका सदस्य लोकराज पाठकको संयोजकत्वमा नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र ऊर्जा मन्त्री उत्पादकत्वहरूको संस्था नेपालका प्रतिनिधि सहितको उपसमितिले विषय विज्ञको सहभागितामा मस्यौदा तयार गरेको हो। स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधीकरण मूल नारासहित उद्योग व्यापार संघ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा पर्यटन महोत्सवको तयारी शुरू गरेको छ। आगामी पुष 3 गतेदेखि 16 गतेसम्म बुटवल मण्डप स्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालन हुने मेलालाई व्यवस्थित बनाउन आयोजकले औपचारिक रूपमा तयारी शुरू गरेको हो। मेला तयारी अन्तर्गत शनिबार प्रदर्शनी स्थल अगाडि मेलाको साइनबोर्ड र लोगो अनावरण तथा मेला सम्पन्न गर्न गठित 29 वटा उपसमिति संयोजकको नामावली सार्वजनिक गरिएको छ। मेला आयोजक संघका अध्यक्ष लोकनाथ पन्तीले नेपाल मेला स्थल व्यवस्थापन, स्थल तथा पेभिलियन निर्माण, स्थल धनी व्यवसायको सहभागिता, सुरक्षा, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका लागि तयारीका लागि अघि बढ़ाइएको बताउनु भएको छ। एसीसी प्रिमियर कपको फाइनल जीतका लागि नेपालले यूएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाएका हुन्। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर अल रन आउट भएका छन्। त्यस्तै गुलशन झाले 52, रोहित पौडेलले 40, दिपेन्द्र सिंह ऐरेले 18 र ईशान पाण्डेले 13 रन बनाएका छन्। सन्दीप जोराले 7 र बसीर अहमदले नकआउट 15 रन बनाएका छन्। बलिङतर्फ यूएईका इब्रार अहमदले 4 विकेटले, खुजाइमा बिनले 2 तथा हैदर अली र अदीब उस्मानीले 1-1 विकेट लिए। आजको फाइनल जित्ने टोलीले सन् 2027मा हुने एक दिवसीय एसिया कपमा स्थान बनाउनेछन्। चीनका राष्ट्रपति शी जिनपिङ भारतको नयाँ दिल्ली पुगेका छन्। ब्रिज शिखर सम्मेलन 2026मा भाग लिन उनी शनिबार दिउँसो नयाँ दिल्ली पुगेका हुन्। राष्ट्रपति शीको विमान
दिल्लीको पालम एयरबेसमा अवतरण भएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ। यसअघि सी सन् 2019 भारत आएका थिए। तत्कालीन समयमा चेन्नाईको पास मम्मालपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता भएको थियो। दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665252209।

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोले रेडियो मर्सिङ क्याले यो भाषाले कतै छामा कुए खैमु खोजिन्थिङ अल्छ्यो
10: ए 26 तिसै घरी बालोटी र रेडियो मर्सिङ ओल्छ्यो
11: क्यु आफै रेडियो मर्साङ्गी एफएम 95।

0: Ayah, mereni ama, ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोली नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845036780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: California. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Media
1: Extreme Energy Drink.
2: है नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9845008961

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतौ हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
4: ओ अस्मी, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
0: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
5: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
6: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
5: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
6: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
5: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
6: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
7: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 98465256233 र 98016177246।
1: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना चाटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 3 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
12: र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 शव व्यवस्थापन गरिएको छ भने 46 नेपाली र एक भारतीय गरी 47 शवको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेवल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार सड़क सञ्जाल सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भटेकोशी बाढ़ीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सर्जना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकोले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति शी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैं जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्नेमा उहाँको जोड़ छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाई छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 वर्ष बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेनजी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्यूज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन्। यस्तो मा पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले यूएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसीर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ यूएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अली र अदीब उस्मानीले 1-1 विकेट लिए। यूएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 विकेट गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारवञ्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्र में खोज तथा उद्धार संगै राहत वितरण लगायत का काम निरंतर कृष्णवीर को सड़क मंगलवारसम्म खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रीय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड गुल्मीमा 38 जातका कफीको परीक्षण तीनवटा जात सिफारिशका लागि अन्तिम चरणमा चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ़्यो युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण र एसएससी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै
1: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
1: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181 वेबसाइट झुले.com.np
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
0: कृषि मन्त्र नार्क सँग
1: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ काठमाण्डुको असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा गरिएको छ अन्नपूर्ण त के पूजको आयोजनामा आज कुमार पूजा गरिएको हो 5 वर्षसम्मका बालकलाई कुमार पूजा गर्ने गरिएको छ संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो देशमा सुख शान्तिको कामनासहित पूजा गरिएको उहाँले बताउनु भएको छ कुमारहरूको नेवारी परम्परा अनुसार बाजा जसै पूजा गरिएको हो कुमार पूजापछि आगन्तुकलाई नेवारी भोजन समेत गराइएको छ पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको हरितालिका 30 को तयारी शुरू गरेको छ काठमाडौँका प्रमुख जिल्ला अधिकारी स्वराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा कोष सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागितामा यस वर्षको 30 पर्वका लागि आवश्यक सुरक्षा भक्तजन व्यवस्थापन भीड़ नियन्त्रण सरसफाई तथा अन्य व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको हो पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल

सहित चारजना विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको हो। अख्तियारले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी माला कुमारी महतो, रीना कुशवाहा र कुशवाहाको पति कृष्ण प्रसाद मेहता सहितलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसार मुद्दा दायर गरिएको जनाएको छ। महतोमाथि 4,48,89,841 बिगो सहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बोमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाण्डुको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। र विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मल राज पौडेलको पुस्तक एड गुरू सिद्धान्त र अनुभव सार्वजनिक भएको छ। पुस्तकको उद्योगपति विनोद चौधरी, संचार उद्यमी भास्कर राज राजकणिकार, पूर्व न्यायाधीश एवं साइबर कानूनका जानकार डाक्टर श्रीकृष्ण भट्टराईले डिजिटल रूपमा लोकार्पण गर्नुभएको हो। यो पुस्तकमा नेपालको संचार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार, फेरिएको विज्ञापन संस्कार लगायत कुरा समेटिएका छन्। त्यस्तै नेपालमा आम संचार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ। नेपाल विज्ञापन एजेन्सी व्यवसाय संघको अध्यक्ष समेत रहेका पौडेलले पुस्तकमा व्यवसायिक आरोह अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नु परेका सफलता असफलताका विषय पनि समेट्नु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़। र असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा। पशुपतिमा पशुको 30 पर्व केन्द्रित तयारी थालियो। अहिलेलाई चार भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: sip on ya. Extreme energy drink.
1: बिस्तारै जानुहोस्। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दार्लाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-7465।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: हेर बाउले, यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
6: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
7: नाम चाहिँ के लेखेको रहेछ सर?
6: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
8: तेरो बाउले यत्रो ठुलो कुरामा छ लुकाएछ होइन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
5: मध्याह 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो?
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ।
7: तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
8: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू हुलबोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
9: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
10: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
9: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
11: दिलीप राय माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
12: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेटे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856462057 र 9840067787।
6: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-28186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California. Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बैङ्कोक लमजुङ सम्पर्क 98461 26 344 98461 26 344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564476।
5: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98564046662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: लाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के भो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 98573375।
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी

0: कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665520973, मोबाइल 97463 06501।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: toilet pony, yeah. Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, म सङ्गीत एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बम बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-5220-209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602।
8: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिकटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टिलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर 7, लमजुङ।
12: आल्मुनियमका लागि बेसी सहर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका 7 जेबी चोक भित्रपट्टि, लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
12: नोट, फल सिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
13: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास प्युरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: मान्छे घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट घोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845686780।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
2: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
2: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
2: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसोङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
3: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845098261।
6: हेलो, म सङ्गदेव FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मङ्गलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सरसु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनसादी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनसादी पसल, विशिषहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-520-209।
6: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
0: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
0: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार, लमजुङ।
8: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 6 बजेको छ।
9: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
11: युएलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आफ्री प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
10: बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र।
11: हरेक विपदपछिको पीड़ामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण। कलाकार र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
12: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
10: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू। विश्वव्यापी सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड़।
11: र नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
13: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
14: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
13: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
14: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
13: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।
14: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 0556212165906717,
13: मोबाइल 98550607068, 98550607069, 98511625594, 98510542.
15: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
16: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
15: साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
16: आयोजक घरबझोङ गाउँपालिका, जोमसोङ मुस्ताङ।
15: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
16: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
17: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
18: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
17: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
19: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556943334955।
11: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश मा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोड़े। यूएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार सकेनन्। यूएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसी प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। नेपाल प्रहरीको टिम्बुरी 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल एक अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढ़ीको आज 18 दिन भइसकेको छ।
10: त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डक योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
11: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाण्डुमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ़ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चीनिया राष्ट्रपति शी जिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
10: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्ने उहाँले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाई छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढ़ी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
21: फोन नंबर 082-562-601 98578-3590 98578-3184 तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमीन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
20: हरेक मान्छेको सपना जपना र चाहना पैसा
21: पैसामा छ शक्ति पैसामा छ सहारा।
20: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
21: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
20: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
21: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
20: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
21: इतिहास गाथा र कथा गाँठका कुरा
20: गाँठका कुरा
21: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
10: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन अर्को वर्ष एसिया कप खेल्ने बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई भोटे कोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़ लगायतका खबर प्रस्तुत गर्यौं।
11: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13.54 करोड़ 9 लाख रूपियाँ मौजात छ। कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28 करोड़ 20 लाख 14,366 रूपियाँ थपिएको छ। राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा बैंकमा रहेको छ। सरकारले यसअघि यो कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 वटा बैंकका डलर खातामा पनि रकम जम्मा भइरहेको छ। आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
10: भोटेकोशी बाढ़ीमा अभिभावक गुमाएका 25 जना बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ। सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढ़ीबाट अभिभावक विहीन भएका 25 जना बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढ़ाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट अति प्रभावित जिल्ला रसुवा धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक विहीन भएका 28 जना बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको संस्थाले जनाएको छ।
11: विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद बाढ़ी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान कुपोषण अघातजन्य चोटपटक मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्दका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। हालैको भोटेकोशी बाढ़ीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक

0: पर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाण्डौ उपत्यका सहित बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मध्य प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।
1: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यवसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्यांकन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जात मध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी, लोक कल सिलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्न उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिश नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
0: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र परिबल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाण्डुको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले भञ्जनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
2: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। वहाँले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। वहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020

0: को गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चीनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
1: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एशिया कपमा छनौट भएको खबर हामीले यसअघि शुरूमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ्स खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रूपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण यससँगै लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लीगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार रंग दर्पणको पालो। रंग दर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
2: आजको रंग दर्पण विपदको पीड़ामा मलम लगाउन मद्दत गर्ने गीत संगीतमा केन्द्रित छ।

दस गते रसुवाको भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढ़ीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सड़क, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीड़ाको यस्तो घड़ीमा कला र संगीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीड़ालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र संकटपछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ त्यसमा पीड़ितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीड़ालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोशीको विपदपछि नेपाली संगीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आमदानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। कलाकारले आफ्नो सबैभन्दा ठूलो शक्ति आफ्नो स्वर र सृजना पीड़ितका नाममा समर्पित गर्नु आफैमा अर्थपूर्ण पहल हो।

0: विपक्षी नेपाली कलाकारले गीत संगीत र सांगीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत उद्धार र पुननिर्माणका लागि ऐक्यबद्ध गराउन सांगीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गीत संगीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीड़ा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुननिर्माणको यात्रा झनै लामो छ, तर यस्तो कठिन घड़ीमा समाजका विभिन्न तबकाले आफ्नो ठाउँबाट साथ दिने प्रयास गरिरहेका छन्। गीत संगीतले बाढ़ीले बगाएको घर फर्काउन सक्दैन, हराएको आफन्त भेटाउन सक्दैन, भत्काएको पुल वा सड़क तत्काल बनाइदिन सक्दैन, तर यसले पीड़ितको मनमा लागेको चोटमा केही क्षणका लागि भए पनि मलम लगाउन सक्छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई:
1: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराले एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि चाहिँ त्यही हो, मन बलियो बनाउने र हामी निरन्तर लागिराख्ने कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि ल्याउँदाखेरि राम्रो हुन्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: युएलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट,
2: बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र,
3: हरेक विपदपछिको पीड़ामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण, कला र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई,
2: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड़,
3: र नेपाल भलिबल लीगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021 23 40 21 24, मोबाइल 98 41 45 14 48।
6: जय सीताराम, जय सीताराम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
7: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98464 95 0 74 र 98 065 58 0 74।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org/ साँझ 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आरसीडीसीले दियो महिलाहरूलाई सरसफाईका सामग्री बनाउने शिवमूलक तालिम, व्यवसायसँगै आत्मनिर्भर बन्ने अपेक्षा। राष्ट्रिय युवा संघ नेपाल लमजुङको 11 जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न, नेतृत्व चयनका लागि छलफल हुँदै। बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढ़ी पीड़ितको लागि 3,85,000 सहयोग संकलन। प्याप्सन स्पोर्ट मीट अन्तर्गत विद्यालय स्तरीय छात्र टेबल टेनिस सम्पन्न। ब्याडमिण्टनको फाइनल भोलि हुने।

0: अब समाचार विस्तारमा महिलालाई रोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिका साथमा सरसफाई सामग्री बनाउने 10 दिने तालिम सम्पन्न भएको छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी नेपालको सहकार्य तथा सुन्दरबजार नगरपालिका साथको समन्वयमा तालिम भएको हो। तालिममा सरफ, साबुन, हार्पिक, फिलेन लगायतका घरायसी तथा व्यावसायिक प्रायोजनमा प्रयोग हुने सरसफाई सामग्री निर्माण गर्ने सिप प्रदान गरिएको थियो। कार्यक्रम वडा नम्बर 7 का वडाध्यक्ष जयराम रेग्मीको अध्यक्षता तथा सुन्दरबजार नगरपालिकाकी उपप्रमुख भवानी केसीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै नगर उपप्रमुख केसीले महिलाहरूलाई सिपसँग जोडेर आय अर्जन अवसर सिर्जना गर्न सके आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो। उहाँले तालिमबाट सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अगाडि बढ़न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। ओल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक शुक्रराज गुरूङले महिलाको आर्थिक सशक्तिकरण र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले यस्ता सिपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सिपलाई उद्यमको रूपमा विकास गर्न सके आय अर्जनको राम्रो माध्यम बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। आरसीडीसीका कार्यक्रम संयोजक हिमराज विमलीले स्थानीय स्तरमै उपलब्ध स्वसाधनको प्रयोग गरी महिलालाई स्वरोजगार बनाउन तालिम आयोजना गरिएको बताउनुभयो। सहभागीहरूको तर्फबाट चन्द्रमाया कुमारले तालिमबाट सरसफाई सामग्री निर्माण गर्ने व्यावहारिक सिप सिक्न पाएको र यसबाट आफूलाई स्वरोजगार तथा आय अर्जनमा सहयोग पुग्ने बताउनुभयो। उहाँले तालिमबाट सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्दै आगामी दिनमा व्यावसायिक रूपमा अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तालिमका प्रशिक्षक टोपनारायण मरासिनीले सहभागीहरूलाई सरफ, साबुन, हार्पिक, फिनेल लगायतका सरसफाईका सामग्री तयार गर्ने विधि, आवश्यक कच्चा पदार्थको प्रयोग, मिश्रण गर्ने तरिका तथा सुरक्षित रूपमा उत्पादन गर्ने व्यवहारिक सिप प्रदान गर्नुभएको थियो। उहाँले सिकेको सिपलाई निरन्तर अभ्यास गर्दै व्यवसायिक उत्पादनतर्फ अघि बढ़न सके आमदानीको स्रोत बनाउन सकिने बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघ सुन्दर बजार इकाईका अध्यक्ष आनन्द श्रेष्ठ, चेम्बर अफ कमर्सका विष्णु कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। 10 दिनसम्म सञ्चालन भएको तालिममा सुन्दर बजारका 10 जना महिलाको सहभागिता रहेको थियो। स्थानीय महिला तथा सहभागीहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तालिममा घरायसी तथा व्यावसायिक रूपमा प्रयोग हुने सरसफाई सामग्री तयार गर्ने व्यावहारिक सिप प्रदान गरिएको प्रशिक्षक मरासिनीको भनाइ छ। कार्यक्रमको सञ्चालन वडा सचिव सीताराम प्रसाद शाहले गर्नुभएको थियो। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति लमजुङको 11 औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति लमजुङका अध्यक्ष योगबहादुर गुरूङ, कालुको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो। अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अधिकारीले युवाहरूलाई संगठनमा सक्रिय बनाउँदै देश निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले युवाहरूको नेतृत्व विकास र क्षमता अभिवृद्धिका लागि संगठनले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव महेश चौलगाई, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, नेकपा एमाले लमजुङका जिल्ला अध्यक्ष राजकुमार विष्ट लगायतले मन्तव्य राख्दै युवाहरूलाई राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा सक्रिय बनाउँदै संगठनलाई थप सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय युवा संघका उपाध्यक्ष प्रदीप घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय युवा संघ गण्डकी प्रदेशका अध्यक्ष रोशन तामाङले स्वागत गर्नुभएको थियो। रसुवा लगायतका क्षेत्रमा भदौ 10 गतेको बाढ़ीले पुर्याएको क्षति र विपत्तिमा विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। स्वदेशमा होस् या विदेश, विश्वका विभिन्न स्थानमा भएका नेपाली नागरिकसँगै विदेशी नागरिकले पनि विपदको यस घड़ीमा समवेदना तथा सहयोग गरिरहेका छन्। यसै क्रममा बेलायती नागरिक जिना साइलन र ल्याक्से पाउनरको पहलमा बेलायतबाट 3,85,845 रूपियाँ सहयोग गरेका छन्। लमजुङ बेसी शहर स्थित भूपसैनिक आवासीय माध्यमिक विद्यालयमा विगतमा स्वयंसेवक शिक्षकको रूपमा कार्यरत 2 शिक्षकले आफ्नो बेलायती साथीहरूसँग रकम संकलन गरी बाढ़ी पीड़ितको राहत तथा पुनस्थापनाका लागि पठाएका हुन्। सहयोग रकम भूपसैनिक आवासीय माध्यमिक विद्यालयका शिक्षक अनुकला गुरूङ मार्फत ग्लोबल आयामी बैंकको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विदेशमा रहेर पनि नेपाल र नेपालीको दुःखमा मलम लगाउने यस्तो पवित्र र मानवीय सेवा भावका लागि दुवैजना शिक्षकप्रति भूपोषणी कावश्य मावि परिवारले धन्यवाद व्यक्त गरेको छ। जीना साइलनले यसअघि व्यक्तिगत रूपमा 20,048 रूपियाँ सहयोग गरिसक्नु भएको छ। लमजुङमा निजी तथा आवासीय विद्यालयका विद्यार्थी बीच माध्यमिक स्तरीय ब्याडमिण्टन तथा आधारभूत स्तरीय टेबल टेनिस प्रतियोगिता सञ्चालन भएको छ। निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याप्सन लमजुङको नियमित कार्यक्रम अन्तर्गत शनिबार प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा जिल्लाका 12 विद्यालयका विद्यार्थी सहभागी भएका छन्। बेसर स्थित फिटनेस कम्प्लेक्समा माध्यमिक स्तरीय छात्र छात्र ब्याडमिण्टन तथा भूपोषणी कावश्य माध्यमिक विद्यालयमा आधारभूत स्तरीय छात्र छात्र टेबल टेनिस प्रतियोगिता सञ्चालन भएको हो। टेबल टेनिसको छात्रतर्फ विद्या विकास माध्यमिक विद्यालयकी बसन्ती गुरूङ प्रथम, हिमसुली माध्यमिक विद्यालयकी जुलियाना तामाङ द्वितीय र भूपोषणी उच्च माध्यमिक विद्यालय बैसर्की कस्मी गुरूङ तृतीय भएका छन्। त्यस्तै छात्रतर्फ हिमचुली माध्यमिक विद्यालयका सुगम भण्डारी प्रथम, ग्लोबल भिजनका आशिष सुना द्वितीय र युनिभर्सल एकाडेमीका नीरज गुरूङ तृतीय भएको प्याप्सन लमजुङका सचिव विनोद गुरूङले जानकारी दिनुभयो। विद्यार्थीमा खेलकुद प्रतिको रूचि बढ़ाउने, लुकेर रहेका खेल प्रतिभाको पहिचान तथा विकास गर्ने र शारीरिक तथा मानसिक स्वास्थ्य अनुशासन एवं प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्याप्सन लमसुङले जनाएको छ। प्याप्सन लमसुङका अध्यक्ष ईश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख सल्लाहकार मेन बहादुर घले विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष विमल अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव विनोद गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा प्याप्सन लमसुङका पदाधिकारी तथा सदस्य र सहभागी विद्यालयका प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो। ब्याडमिण्टन प्रतियोगिताको फाइनल भने आइतबार हुने आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई प्याप्सन दिवसको अवसरमा पुष 24 गते पुरस्कार तथा सम्मान प्रदान गरिने छ। भोटीकोशी बाढीका लागि बाढ़ी पीड़ितका लागि जागरूक महिला समूहले 31,015 रूपियाँ सहयोग गरेको छ। लमजुङको रायनस नगरपालिका वडा नम्बर 5 स्थित जागरूक महिला समूहका 31 दिदी बहिनीहरूले रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। बाढ़ी प्रभावित परिवारलाई राहत उद्धार तथा पुनस्थापना थोरै भए पनि सहयोग गर्ने उद्देश्यले दिदी बहिनीहरूले रकम संकलन गरेर सहयोग गरेको जनाए। विपदको यो समयमा सानो सानो सहयोगबाट नै पीड़ितहरूको पुनस्थापनामा सहयोग पुग्ने हुँदा सबैले सकेको सहयोग गर्नुपर्ने समूहले जनाएको छ। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सिङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: शिप विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सीटीभीटीको सहकार्यमा सहभागीको माग अनुसार शिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सीटीभीटी खुदी। न्यूनतम सहभागी संख्या 20 जना। तालिम अवधि 390 घण्टा। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ। सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ। सिप नै रोजगार र स्वरोजगारको आधार हो।
0: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतन, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चौरादीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डको योजना प्रमुख सर्जना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो। भदौ 10 भटीकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँचिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। गुरूङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवन शैलीलाई कथा वस्तुसँग जोडेर निर्माण गर्न लागि नेपाली कथानक चलचित्र बुकी फूलको शुभ मुहूर्त असोज 1 कास्कीको मादी गाउँपालिका 1 सिक्लेसमा हुने भएको छ। अभियान फिल्म्स प्रालीको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन तथा निर्माण तयारी बारे शनिबार सिक्लेसमा स्थानीय सरकारवालासँग छलफल गरिएको छ। छलफलमा चलचित्रका निर्माता वेद बहादुर गुरूङ श्याम, निर्देशक ओम प्रकाश गुरूङ र प्रडक्सन म्यानेजर डीबी गुरूङ सहितको टोली सहभागी थियो। टोलीले महादी गाउँपालिका 1 का वडाध्यक्ष देवीजङ गुरूङ, सिक्लेस आमा समूहका अध्यक्ष सन्तोषी गुरूङ, टोल संयोजक, पर्यटन व्यवसायी तथा स्थानीय प्रतिनिधिसँग चलचित्रको कथा, छायांकन स्थल, स्थानीय सहभागिता र निर्माणका विभिन्न पक्षबारे छलफल गरेको हो। वडा अध्यक्ष गुरूङले फिल्मको निर्माता निर्देशक सहितको टीमसँग फिल्मको शुभ मुहूर्त यसको छायांकनलाई व्यवस्थापन गर्ने सम्बन्धमा छलफल भएको बताए। गुरूङ समुदायको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई चलचित्र मार्फत उजागर गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले बुकी फूल निर्माण गर्न लागि निर्माण पक्षले जनाएको छ। चलचित्रले सिक्लेस र आसपासको क्षेत्रको प्राकृतिक सौन्दर्य, संस्कृति तथा जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। आज विश्व प्राथमिक उपचार दिवस, बसाई सराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढ़ी पहिरो र अवसरको खोजीमा मानिसहरूको एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न बाध्य छन्। बसाई सराईको यात्राको क्रममा धेरैले थकान, कुपोषण, आघात, जन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्दका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। भर्खरैको भोटेकुसी बाढ़ीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रस सोसाइटीले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी, बेसी सहर साथ, लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आरसीडीसीले दियो महिलाहरूलाई सरसफाईका सामग्री बनाउने सिपमूलक तालिम, व्यवसायी संघै आत्मनिर्भर बन्ने अपेक्षा, राष्ट्रिय युवा संघ नेपाल लमजुङको 11 जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न, नेतृत्व चयनका लागि छलफल हुँदै, बेलायती नागरिक जीना राय ल्याक्सेको पहलमा बाढ़ी पीड़ितको लागि 3,85,000 सहयोग संकलन, प्यार र प्याप्सन स्पोर्ट मिट्स अन्तर्गत विद्यालय स्तरीय छात्र छात्रा टेबल टेनिस सम्पन्न, ब्याडमिण्टनको फाइनल भोलि हुने। साँझ 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचान्दी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
6: सम्पर्क मोबाइल नम्बर 98560-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665-20973, मोबाइल 97463-06501।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
4: Extreme energy drink.
5: Time check. अहिले ठीक 7 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204397।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
5: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
5: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
5: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
6: गुड मर्निङ मिस,
7: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
8: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
7: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
9: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
10: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनौ।
11: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुसो।
12: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: भर्बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: सीआईएनको साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। यूएईलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ। खुशी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतको सुरुङ भित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढ़ाउँछ। यात्रुहरूको सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कड़ाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढ़ी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा यूएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको यूएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौं र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौ। हामी प्लेयरहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ। सो एकदमै खुशी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
5: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाई छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका पाँच सिन्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी तीन दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातीदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
6: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मधेस प्रदेश कोशी बागमती गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ। र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
5: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटे कोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
7: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5,081 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
5: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुंगा मुगलिङ सड़क योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
8: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो, अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
5: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। विपद पछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोसी बाढ़ीले 1,800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ, बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओका अनुसार बाढ़ीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
9: कतिका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 वटा जातहरू राम्रा देखिएको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हजुर भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 वटा जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी कसैहरू सम्बन्ध गरेका छौँ। क्षेत्रको व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मलखालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
5: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशको खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोड़िएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पारे विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोसी बाढ़ीपछि सरुवा रोगको जोखिम र अप्नाउनु पर्ने सावधानी।
10: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलिजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि। रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
13: ओहो तिमी त घरको खाने भएछौ नि
14: के को सरसल्लाह हो दुईजनाको
12: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
14: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
13: ए हो र राम सर म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र
14: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अण्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ जस अन्तर्गत पाँच थरमा सूर्य कुमार दाहाल झापामा महेन्द्र कुमारी लिम्बू मोरङमा भीम प्राजुली काठमाण्डुमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ भारत सरकारले भोटेकोशी नदीको बाढ़ीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज प्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ बाढ़ीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो बाढ़ीपछि
17: तपाईले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन् पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं
18: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनुपर्छ पानी जहिले पनि उमालेर मात्रै पिउनुपर्छ र शुद्धिकरण गरेर पानी पिउनुपर्छ दोस्रो भनेको हात हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ शौचालय गएपछि बच्चाको दिशा सफा गरेपछि खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ र तेस्रो खाना सुरक्षित राख्नुपर्छ खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ र चौथो शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ खुल्ला दिशा गर्नु हुँदैन घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन
17: पानी कम्तीमा एक भूलको उमालेर मात्रै पिउन उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन छोपिराख्न झिंगा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वरोग विशेषज्ञ डाक्टर संगीता राई के तपाईँ बाढ़ीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ हुनुहुन्छ भने आफ्नो ख्याल हमेशा राख्नुहोस् है नुवाकोटको देवीघाट बजारमा बाढ़ीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ
19: 10 फिट 5 फिटसम्मको हिलो छ यहाँ भित्र सिसाहरू फुटेको हुन सक्छ घरको झ्यालहरूको फलाम रडेर हुन सक्छ अब हामीले खाल्डे खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ भित्र पसिन्छ यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ माथिबाट ढुङ्गाहरू फलामहरू दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुन सक्छ टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता जुन हामी गाउँ घरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो त्यसपछि हेलमेट भयो त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो सेफ्टी लिएर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरको देखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
17: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्साउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
3: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौं। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौं। बाल बालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
17: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
20: सागुनो पनि लगाउँथे, सागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो सागुनाको खिर बनाएर दियो भने सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
17: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
17: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
17: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
21: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
15: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो।
1: कोदो बेथे फापर चिनो कागुनो उवा जौ स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति परम्परा चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयाती तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
2: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
4: पहिला त हामी जौ लगाउँथ्यौं, वा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्से लगाउँथ्यौं। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो। अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलि छोड्या जस्तो लाग्यो।
2: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
20: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने, पछि पनि हुने, सबैलाई पछि हुने, जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
1: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
23: चाड पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौ।
1: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बाल बालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
24: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
25: महिला स्वयंसेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौ, यो गर्नु भन्छौ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू
24: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
1: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
7: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
8: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
7: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
9: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
10: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
26: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
27: सुर्बीकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
28: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
27: धन्यवाद काका।
28: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
27: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
28: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
27: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
28: हजुर हजुर,
27: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
29: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
30: कर छुट सम्बन्धी बेसीसहर नगरपालिकाको सूचना। बेसीसहर नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थापना भएका सम्पत्ति तथा मालपोत कर योग्य घर टहरा भवन तथा सम्पत्ति करका साथै सञ्चालनमा रहेका व्यवसाय फर्म वा कम्पनीले अनिवार्य रूपमा व्यवसाय दर्ता सूचीकृत गरी तोकिएका कर दस्तुर तथा शुल्क लगाई वार्षिकमा दर्ता नवीकरण तथा कर भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले आवश्यक कागजात सहित कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै नगरपालिकाले विभिन्न दस्तुर तथा करहरूमा छूट तथा सहुलियतको व्यवस्था गरेकाले समयमै विशेषकर नगरपालिकाको राजस्व शाखा वा वडा कार्यालयमा सम्पर्क गरी कर छूट सुविधा लिनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि बेसीसहर नगरपालिका लमजुङ वेबसाइट www.besisaharmun.gov.np सम्पर्क 0665-120-140।
3: नेशनल सिटी हॉस्पिटल
11: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हॉस्पिटल
12: विशेषज्ञ चिकित्सक र सेवाहरू
13: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
12: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
13: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
12: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
12: फिजिसियन डाक्टर गौरीराम महतो
13: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
12: हार जोर्नी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
13: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
12: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
12: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0654-93-611
11: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेटौनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021213 4021424 मोबाइल 9841454848

0: गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ मैला?
1: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबे, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
1: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
1: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
3: हेलो, म सङ्गदेव FM 95 MHz

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, आया नि
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा

0: रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
1: थायराइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
0: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
1: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, लमजुङ।
0: सम्पर्क फोन 98498924, 98450386780।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 066-520-209।
4: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
5: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन यज्ञ, खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
4: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
5: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
4: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
5: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, करचुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 066-520-100, 066-520-130,
5: मोबाइल नम्बर 98-560-45-230 र 98-560-80-140।

0: औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
7: होइन के तनाव दियो ए खुशी,
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94046 र 9813-09-4932।
4: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
8: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
9: तपाईँको छलमय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
10: नाम चाहिँ के लेखेको रहेछ सर?
9: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
11: तेरो बाउले यत्रो ठुलो कुरा मसँग लुकाइसक्यो।
1: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ। तिम्रो यो चर्टी कला छ नि, सब गरी सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप रायमाझी जस्तै।
10: दिलीप रायमाझी जस्तो रे? दिलीप रायमाझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसल 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
6: शिव विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार शिव विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिव सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी। न्यूनतम सहभागी संख्या 20 जना। तालिम अवधि 390 घण्टा। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ। सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ। सिप नै रोजगार र स्वरोजगारको आधार हो।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 9 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Try.
1: Hazur de.
2: One more time.
1: Sathi, mero didila bhanne hai. Yo tis ma bhai le apnai pasina bechera didila kasari ladincha bhanera. Ama ni budho hunu lagnu bho. Balai apno pasina nabechnu bhande. Aba chhora le apnai pasina bechera balai palcha. Farkera auchha bhande hai. Padau 6 gate.
3: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी
4: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो यता कता पाइन्छ होला
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
4: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
5: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 9856744486
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
7: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
6: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021223 4021224 मोबाइल 9841445448
8: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन के तनाव दियो ए खुशी
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
9: प्रोपाइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र भेसीसर नगरपालिका साथ लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943

संदीप रेडियो मशीन दिल्ली 95 मेगाहर्ट्ज को उपस्थिति कार्यक्रम बुलबुल मात्र प्रत्येक हप्ता को शनिवार 9:15 में सुन सकने। यह कार्यक्रम को पुनः प्रसारण प्रत्येक हप्ता को मंगलवार 2:30 में सुन सकने। यह कार्यक्रम ऑनलाइन सेवा www.radiomachinery.org मार्फत संसारभर सुन सकने। कार्यक्रम बुलबुल मात्र में कार्यक्रम को प्रस्तुता म अशोक अधिकारी के तर्फबाट हार्दिक स्वागत एवं नमस्कार। साथी सुनी रहनु भएको छ रेडियो मसिनले 95 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम बुलबुलमा कुरा। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईले जीवनमा जानेर वा अनजानमा कुनै कारणवश कसैको मन दुखाउनु भएको छ वा तपाईको बोलीले कसैको मुटुमा घाउ लागेको छ भने तपाईं साथीसँग माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम बुलबुल मात्रमा पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौं। हाम्रो कार्यक्रमको उद्देश्य भनेको बिछोडिएको साथीहरूलाई यस कार्यक्रम मार्फत मिलन गराउने रहेको छ। तपाईँले यस कार्यक्रम मार्फत आफ्ना साथीसँग माफ माग्न वा आफ्ना भावना पोख्न चाहनुहुन्छ भने यो ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। कार्यक्रम बुलबुल मात्र रेडियो मस्ती 95 मेगाहर्ज बेसी छ तमु संग्रहालय लमजुङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक लाइभ पार्ट मार्फत पनि तपाईँले पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दै कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु सुमधुर सांगीतिक कोसेली।

श्रोता साथी, यो सुन्दर सांगीतिक कोशीलीपछि स्वागत गर्न चाहन्छु कार्यक्रम फूलबारीमा क्रममा। कार्यक्रमको शुरूआतमा पत्र प्रस्तुत गर्न चाहे, प्रिय तिम्रो रुने दिन कहिले पनि नआओस्। यदि मिल्छ भने मेरा थोपा थोपा आँसुले तिम्रा प्रत्येक पाइलाहरूमा सफलता मिलोस्। कस्तो माया तिमीले दियौ मलाई, तिमीलाई मैले सधैँ आफ्नो ठानेको थिएँ, आफ्नो मानेको थिएँ। मन्दिरमा गएर तिमीलाई मरिहत्ते गर्दा गरेर तिमीलाई आफ्नो बनाउने चाहना थियो, तर पनि ती सब थोक गर्दा पनि मैले तिमीलाई पाउन सकिनँ। म यति धेरै अभागी रहेछु कि प्राणभन्दा पनि धेरै माया गर्दा पनि तिम्रा खुसी र तिमीलाई पाउन सकिनँ। अनि अर्कैले सजिलै पायो तिमीलाई, तर ठिकै छ, तिमी खुसी छौ भने तिम्रो खुसी खुस्ने अधिकार मसँग छैन। तर एउटा कुरा याद राख, तिम्रो बिहेको डोली उठेको दिन म यो जिन्दगीबाट र यो सहरबाट सधैँ सधैँको लागि टाढा जान्छु। फेरि माया कहाँबाट यो मनको कुरा गरौं। यो मन यसरी टुक्रिएको छ, शब्दमा व्यक्त गर्न सक्दिन। तिमी यो मनको सबभन्दा नजिक छौ, तर पनि धेरै टाढा हुँदाको पल यो बिछोडिएको मनलाई मात्र थाहा छ। हामी एक अर्काको हरेक दुःख सुख बिसाउने चौतारी बनेका थियौं, तर विडम्बना आज यो समयले हामीलाई यति धेरै टाढा पारिदियो कि एक अर्काको बोली सुन्न पनि दिनहुँ खुनु पर्ने। सायद चोखो प्रेम गर्नेलाई यसरी नै तडपिएर जिन्दगी जिउन पर्ने रहेछ जस्तो लाग्छ। आज भोलि तिम्रो यादले यसरी सताएको छ कि दिनमा सबैलाई झुटो मुस्कान देखाउँछु, र रातमा तिम्रो फोटोसँग हजारौं प्रश्न सुत्दै आँसुमा शब्दहरूलाई बगाएको हुन्छु। मामा यो भन्दा के गर्नु विकल्प नै रहेन। अब त तिमीलाई पाउन सक्छु, न त तिमीलाई गुमाउन नै सक्छु। भगवानले पनि प्रेम गर्नेलाई कति धेरै रुवाउँदो रहेछन् है। उनका हाम्रो सम्बन्ध राम्रो भएको हेर्न कसैले चाहेन, र त आज तिमीलाई मबाट धेरै टाढा बनाएका छन्। तिमीलाई गुमाएको धेरै समय बितिसक्यो, समयले दिन फेर्यो, मौसमले फेरियो, मौसमहरू फेरियो, मान्छेहरू पनि फेरियो, तर अचम्म लाग्छ मेरो मनले भने तिमीलाई बिर्सन कहिल्यै सकेन। सायद छुटिसकेको प्रेममा सबैभन्दा धेरै माया लाग्दो रहेछ, किनकि त्यो प्रेमसँग अब कुनै झगडा हुँदैन, गुनासो हुँदैन, बाँकी रहन्छ त केवल यादहरू। तिम्रो मुस्कान, तिम्रो आवाज, तिम्रो साथमा बिताएका साना साना पलहरू जुन आज पनि मनको कुनामा जस्ताको तस्तै सुरक्षित छन्। कहिलेकाहीँ सोच्छु, यदि हाम्रो प्रेम अधुरो नहुने भएको भए सायद यति धेरै सम्झना पनि त हुने थिएन। तर अधुरा सपनाहरू सम्झनाहरू मनले सधैँभरि धेरै जोगाएर राख्ने रहेछन्। म तिमीलाई फिर्ता पाउन खोजिरहेको छैन, केवल यति मात्र स्वीकार्छु कि तिमी मेरो जीवनको यस्तो अध्याय बन्यौ जुन बन्द भयो तर कहिले मेटिएन। आज

कुनै गीत गुनगुनाउँदै सुन्दै बाटोतिर हिँड्दा कुनै मौसम फेरिँदा तिम्रो याद अनायासै आउँछ अनि मनले बिस्तारै भन्छ मेरी प्यारी तिमी किन मबाट धेरै टाढा भयो सायद मेरो माया तिमीलाई अपुग भयो होला त्यही भएर त तिमीले मलाई छोड्यौ म भन्दिनँ कि तिमीले मलाई आधी बाटोमा छोड्यौ म सोध्दिनँ किन एक्लै छोड्यौ मलाई हो मन तिम्रो पनि फेरियो होला ममा तिमीले चाहेको कुरा भेटाइनौ होला यदि यति त भन्छु म के हुँ तिम्रो लागि सधैँ पनि तिम्रो लागि जिन्दगीको त्यो खुसी हो जुन म कहिल्यै फेरि पाउँदिन फेरि तिमी त्यो पीडा हो जहाँबाट म उम्किन नै सक्दिनँ मायाको मिठास अनि आवाज गरायो मायामा पीडा पनि त गुनासो म गर्दिनँ मैले जे महसुस गरे तिमीले पनि त्यही महसुस गर्नुपर्छ जरुरी छैन बधाई छ तिमीलाई तिम्रो नयाँ जीवनको लागि तिमी जहाँ छौ खुसी रहौ हाँसिरहौ तिम्रा यादहरू सधैँ सँगाल्ने म नै छु ती यादहरू भुल्न सकेको छैन खै कहाँ गएर बिसाउ आफ्ना मनका भारीहरू ठिकै छ तिम्रो बाटो र मेरो बाटो फरक भएको छ तिमी आफ्नो बाटोमा हिँडिराख म आफ्नो बाटोमा हिँडिरहन्छु आज पनि तिमी खुसी भएको देख्दा खुसी लाग्छ त्यो मेरो चाहना हो यदि तिम्रो जीवनमा कसैले तिमीलाई मभन्दा धेरै माया गर्छ भने म त्यसलाई पनि स्वीकार गर्न तयार छु किनकि साँचो प्रेम भनेको आफूले पाउनु मात्र होइन तिमीलाई खुसी देख्नु पनि त मेरो सपना हो म तिमीलाई भुलिसकेको छैन तर अब तिमीलाई रोक्ने प्रयास पनि त गर्दिन तिमी मेरो जीवनको एउटा सुन्दर अध्याय थियो जसले मलाई प्रेम पीडा र परिपक्व सिकायो तिम्रो सम्झनाले मलाई अझै पनि बल दिन्छ किनकि त्यो प्रेम साँचो थियो जहाँ भए पनि जसरी भए पनि सधैँ खुसी रहनु यदि कहिले तिमीलाई कसैले सोध्यो भने त्यो अतीत हो भनेर बिर्सिदिनु भुलिदिनु अन्तमा तिमी सधैँ खुसी रहनु यही नै मेरो कामना छ उही तिम्रो विगत

श्रोता साथी तपाई सुनिरहनु भएको छ रेडियो कार्यक्रम बोलबायमा पर यो कार्यक्रम रेडियो मर्सिन्दी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। तपाईले कार्यक्रममा पनि आफ्ना मनका भावनाहरू प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो ठेगाना राख्न चाहन्छौ कार्यक्रम बोलबायमा पर रेडियो मर्सिन्दी 95 मेगाहर्ज तम्मु संग्रहालय लमजुङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ asak.adhikari2038@gmail.com मा पनि पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दछौ। श्रोता साथी, मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ। गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने पत्र मार्फत कार्यक्रम बुलबाईमा आफ्ना भावनाहरू पत्र मार्फत पठाउन सक्नुहुनेछ भन्ने आशा राखेका छौ। यस कार्यक्रमको लागि तपाईँहरूकै मायाको खाँचो छ। श्रोता साथी, अबको क्रममा पत्र प्रस्तुत गर्न चाहन्छु। प्रिय, बोल्न मन लाग्छ, याद घरिघरि आउँछ, फेरि सोध्छु म बिना नै खुसी छौ भने किन तिमीलाई सम्झिरहने, तिम्रो आवाज कहाँ गएर सुन्ने जस्तो लाग्छ, तिमीसँगको सम्बन्ध कसरी भुल्ने होला जस्तो पनि लाग्छ, तिम्रो यादले मुटु पोल्दा कोसँग गएर मन खोल्ने होला थाहा छ, म्यासेज आउँदैन, फोन आउँदैन अनि फर्केर तिमी आउँदैनौ भन्ने पनि त थाहा छ। यो मनलाई तिमीलाई सधैँ पर्खिरहन्छ भन्छ, यो मन कसरी सम्झाउने होला, माया माया लाग्छ र त तिम्रो याद आउँछ सानो, नत्र मेरो हक नै कहाँ छ र तिमीलाई सम्झनको लागि। मैले धेरैलाई आफ्नो ठाने तर अन्तमा बुझे आफ्नो भन्ने शब्द सजिलै कसैलाई दिनुहुँदैन, किनकि आज जसका लागि अनगिन्ती रातहरू रहे उनीहरूलाई अर्कै संसारमा मेरा आँसुहरूको मूल्य कहिले थाहा भएन। अब त भावना देखाउन पनि त डर लाग्छ, कहिले काहीँ यस्तो लाग्छ मेरा यी आँसुहरूले केही नै आवाज दिएन तिमीलाई, रातको सुनसानभित्र कुनै आवाज त हुँदैन तर पनि मनभित्र भने हजारौं कुराहरू गुन्जिरहेका हुन्छन्, तर जसरी भए पनि चित्त बुझाउनु पर्दो रहेछ, मनको घाउ रोएर पनि दुख्छ अनि रोए पनि त नरोए पनि त दुख्दो रहेछ, र सानो आश मरे पनि आश सास अझै मरेको छैन, तिमीले मलाई सजिलै भुल्छौ भुल्छौ भनेर सोचे पनि अझै भुलेको भुल्न सकेको छैन मैले तिमीलाई, तिम्रो रूप देखेर लगाएको माया हो र फेरि त्यो मनको पीडा र भावनासँग जोडिएको सम्बन्ध हो, तिमी जति नै टाढा भए पनि तिमीलाई यो मनले हरेक पल तिम्रो यादमा टोलाइरहनेछ। आज पनि फेरि तिम्रो यादहरूले सताइरहेको हुँदा कार्यक्रम बुलबाई माफ गर मार्फत आफ्ना भावनाहरू पोख्ने प्रयास गरेको छु। फेरि यदि यो कार्यक्रम सुन्यौ भने मेरा भावनाले तिम्रा मनमा हलचल ल्यायो भने मलाई माफ गरिदेऊ, तिमीमाथि धेरै नै हक जमाउन पुगेछु, आज एकान्तमा बसेर लेख्दै थिएँ तिमी बिना पनि त खुसी हुन्छु भनेर, तर पनि तिम्रो मायामा यो मेरो मन कति कोमल भइसकेको छ है, कलमको मसी भन्दा पनि पहिला यी आँखाबाट आँसु झर्यो नि, हो सानो तिमीसँगै खाएको कसम म कसरी टाढा हुन सक्छु, तिमीले भन्थ्यौ नि दुनियाँलाई टाढा राखे पनि म तिमीलाई कहिले टाढा राख्दिन, तिमीसँग सधैँ सँगै बाँच्ने बाचा गर्छु, तर खै ती बाचाहरू आज कता गए गए, म त्यो दिन तिमीलाई अवश्य याद आउ, मलाई मेरो त्यो दिन तिमीलाई अवश्य याद आउनेछ जब तिमीलाई कसैले सोध्नेछ कि सबैभन्दा बढी माया कसले गर्थ्यो भनेर, त्यति बेला तिमीलाई धेरैको अनुहार याद आउन सक्छ, धेरैको नामहरू याद आउन सक्छ, तर मनदेखि नै तिमीलाई मेरो मात्र नाम याद आउनेछ, किनकि तिमीलाई यति धेरै माया गर्थे सायद कसैले पनि चाहेको थिएन होला, यति धेरै मैले तिमीलाई चाहेको थिएँ, दोषी म हुँ, मलाई सजाय होस्, पहिला आँखामा पट्टी होस् त्यसपछि मलाई कुनै सजाय जस्तै छरपष्ट होस्, गल्ती मेरै हो तिमीलाई धेरै माया गर्ने अनि तिमीलाई भुल्न नसक्नु, आफ्नो मनमुटुको पीडा नै अरूसँग पोख्न नसक्नु, हो यी पीडाहरूले मेरा मनका भावनाहरू यति ओहिरिएका छन्, म कोठा थुनेर एक्लै रुने गर्छु तिम्रा सम्झना र तिम्रा मायाहरूलाई सम्झेर, अब त खै के भनौ यस्तै छ सानो, यो मनलाई साह्रै एक्लो
महसुस भएको छ। यहाँ कोही पनि छैनन् मेरो आफ्नो भन्नु, न त तिमीसँग मन तिमीसँग बोल्न पाउँछु, न त तिमीलाई अगाउन्जेलसम्म आफ्नो छौ भनेर हेर्न पाउँछु। मलाई यहाँ विरक्त लागेको छ, खै कसरी बिताउन यी दिनहरू, यी रातहरू। डरहरू खरानी भएका छन्, सपनाहरू बिलाएका छन्। लाग्छ अचेल म आफै यो भिडमा हराए। अगाडि उज्यालोको न कुनै किरण छ, न त आशा र भरोसा नै छ, मात्र अँध्यारोको एउटा गहिरो र अनन्त खाडल छ। म जीवनको संघर्षको यात्रामा यस्तो भुमरीभित्र फसेको छु कि जहाँ पाइलाहरू अगाडि बढ्न सकिन, मात्र पछारिन्छन्। अरू पर्खाले पर्खाले झेरेका छन्, उज्यालाका बाटाहरू बन्द भएका छन्। सानो म त एक्लो भएको छु आज भोलि। हिजोका ती रमाइला पलहरू सम्झिँदा कता कता छाती चसक्क हुन्छ। विगतका ती दिनहरूमा बिना यताउति डुल्दै ती बाटाहरू अनि घण्टौंसम्म भविष्यका लागि योजना बुनेका ती क्षणहरू आज दन्त्य कथा जस्तै लाग्छ। हो, हुन त धेरै नै थियो, तर केही पनि भनेन। तिमीसँगको त्यो यात्रा कहिले पुर्याउन सकेन। मैले सजाएका सपनाहरू महल त ढले, तर तिम्रो यादको दियो मनमा कहिले निभेन। कति बाटाहरूसँगै हिँड्यौं, कति घाम पानी सह्यौं, तर आज हामी एउटै सहरमा पनि परिचित भयौं। मेरो आधा इच्छा तिमीसँग छुट्यो, कतै तिमी बिनाको मन म कहिले आफैसँग पूरा हुन सकिन। शब्दहरू रीति तर भावना अझै बाँकी छ। तिम्रो ओठको त्यो आँसुको तीर्सना अझै बाँकी छ। प्रेम त दुईतर्फी थियो, तर भाग्यले अर्कै मोड लियो। आज हाम्रो माया कथा जस्तै अन्त्य भयो। सधैँ अधुरो सधैँ अपुरो रह्यो, अब त यो जारीसँगै मन पनि रुने गर्छ। हराएका ती शब्दहरूले सधैँ तिम्रो नाम सुसिर्ने गर्छ। न त तिमी आयो, न त तिम्रो यादले विदा दिए। हो, मेरो जीवन अधुरो, मेरो माया अन्जान भएको छ। आज हाम्रो तिम्रो र मेरो सम्बन्ध कुनै अपरिचित जस्तो लाग्छ। न कुनै सम्झौता, न त पाउने कुनै अधिकार आशा, केवल अथाह प्रेम, मनभरिको माया, कहिल्यै नमेटिने सद्भाव। यसरी शुरू भएको थियो हाम्रो सम्बन्ध। निकै गहिरो र भावनामा बगिरहेको एक अर्कालाई अप्नाउन सक्दैनौ भन्ने थाहा हुँदाहुँदै पनि त प्रेमको मा हामी पर्यौं। तिम्रो यात्रा पर्खाएमा मेरा रातहरू बिते, फेरि आज ती दिनहरू सबै हराएका छन् र मन हराएको छ। न कुनै दिन, कुनै दिन एकछिन नबोल्दा पनि तडपनी तिमी आज किन यति सजिलै मबाट टाढा बस्न सक्यो? तिमी अरूकै भई गयो हो सानो। आज मेरो आँसु ओढेर आँसु लुकाए, रातभरि पीडा बोकेर बिहान सम्हालिए। सबैलाई खुसी दिन खोज्दैछु, आफ्नै मनलाई चुपचाप गराए। सपना चकनाचुर हुँदा पनि आकाश आशाको टुक्राहरू समातेर बाँचिरहेको छु। विश्वास भत्किँदा पनि भरासोका धागाहरू छोडिन, संसारका भिडहरूमा सबै मान्छेहरूमा उभिँदा पनि आज एक्लै महसुस भएको छ। सानो मसँग किन टाढा भयो? तिम्रा हरेक पीडाहरू मैले बुझ्छु जस्तो लागेको थियो, तर म भ्रममा रहेछु। मैले तिम्रा अनगिन्ती दुःख पीडाहरूमा साथ दिन सकिन, मलाई माफ गर्नु है। तिमी जहाँ रहे जस्तो अवस्थामा भए पनि सधैँ खुसी हुनु, उही तिमीलाई माया गर्ने

श्रोत साथी, तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम भूल भए माफ गर। यो कार्यक्रम रेडियो मर्सेन्टी 95 MHz प्रसारण भइरहेको छ। तपाईँ पनि कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने हाम्रो ठेगाना राख्न चाहन्छु। कार्यक्रम भूल भए माफ गर रेडियो मर्सेन्टी 95 MHz बेसी छ तमु संग्रहालय लमजुङ, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। श्रोत साथी, अर्को हप्ता तपाईँहरूकै पत्र पाउने आशा राख्दछौ। श्रोत साथी, यो कार्यक्रममा तपाईँले जीवनमा कसैको मन दुखाउनु भएको छ भने पत्र मार्फत साथीसँग माफ माग्न सक्नुहुनेछ भने तपाईँको साथीले पनि तपाईँले माफ माग्नु भएको माफप्रति माफ दिनुहुनेछ भन्ने आशा राखेका छौं। यसबाट तपाईँहरूको मिलन हुनेछ भन्ने पनि आशा राखेका छौं। श्रोता साथी, अब पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर साथ दिने हुने तपाईँ श्रोताहरू, प्रविधिमा बसेर साथी दिने मित्र सुजनलाई धन्यवाद दिँदै, उत्पादनको सहकर्मी मित्र अनु अधिकारीलाई पनि धन्यवाद दिँदै, कार्यक्रममा तपाईँको सहभागिताको लागि पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ कार्यक्रम भूल भए माफ गर रेडियो मस्ने 95 MHz बेसी तम संग्रहालय लम्ने, अथवा हाम्रो इमेल एड्रेस रहेको छ ashok.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक लाइभ मार्फत कार्यक्रम सुनेर पनि तपाईँहरूले त्यसमा पनि आफ्ना प्रतिक्रियाहरू र पत्रहरू पठाउन सक्नुहुनेछ भन्दै अर्को हप्ता भेट्ने बाचा गर्दै तपाईँहरूकै साथी अशोक अधिकारी बिदा चाहन्छु। हस्त, नमस्कार, शुभरात्री।

0: हेलो मर्सिंग एफएम 95 मेगाहर्ट्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ

0: माथा जालो
1: झोरले
0: लासो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।